दशैंमा सिजी ब्रान्ड तथा सिजी मेरिडिया का होम अप्लायंसेस र होम एन्टरटेनमेन्ट का सामान किन्दा 1,02,000 रुपैयाँ सम्मको बचत। वाशिंग मशीनमा 6 केजी, टप लोड वाशिंग मशीनमा 4 केजी, सेमी अटोमेटिक वाशिंग मशीनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिंग किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपीरियन्स लाइफ विथ सिजी।

0: क्याशबैक्स एन्ड गिफ्ट्स।
1: यस चाड पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याशबैक र उपहारहरू। 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक, एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL CG Electronics।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिकमा अर्थतन्त्र 4% बढ़ने अनुमान गरिएको छ। वृद्धि दर निर्माण क्षेत्रको 2.38%, उद्योग क्षेत्रको 1.44% र विद्युत तथा ग्यास क्षेत्रको 24.36% पुग्ने अनुमान गरिएको छ।
3: सत्तापक्षकी सांसदहरूको तीव्र असन्तुष्टिका बीच छानबिन गरी पूरक बजेट ल्याउने गरी मंगलबार प्रदेश सभा प्रस्तुत बजेट पारित भए पनि सत्तापक्ष दलभित्र भने विवाद चर्किएको छ। सत्ता घटक नेकपा एमालेका पूर्व मन्त्री समेत रहेका एक सांसदले पदबाटै राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा बजेट पारित हुँदा असन्तुष्टि व्यक्त गर्दै अनुपस्थित रहेका थापा लगायतका अर्का सांसद धर्मराज पाठकलाई एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले स्पष्टीकरण सोधेको छ भने प्रदेशसभा सामाजिक विकास समितिको सभापति समेत रहेका पाठकको पद समेत खोज्ने निर्णय संसदीय दलको बैठकले गरेको छ।
2: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत देशभरका 109 वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।
3: यस वर्षको मनसून सरदरमिति भन्दा 12 दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर 2 मनसून बाहिरिने गर्छ, तर यस वर्ष अक्टोबर 14 मात्रै मनसून पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसून बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिन्छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशय पत्र दिने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा 6 महिनाको समीक्षा गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको उनले बताएका छन्।
3: गरिमा विकास बैंकको 20 वार्षिक साधारण सभा तथा सोमबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले शेयर धनीलाई हाल कायम चुक्ता पूँजीको 10% बोनस शेयर र 10% नगद लाभांश, प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित गरी कुल 20% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
2: काठमाडौँ उपत्यकाभित्रका प्राय सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। दशैं नजिकै गर्दा खास गरी शहरी क्षेत्रका बोटाइटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशाल बजार, सुन्दरा, खिचापोखरी, नयाँ सड़क, बाग बजार, दिल्ली बजार, बानेश्वर, पुतली सड़क लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहल पहल बाक्लो रूपमा रहेको पाइएको छ।
3: अब शेयर बजार पछिल्ला 5 कारोबार दिन निरन्तर बढ़ेर नेप्से परिसूचक फेरि 2,600 बिन्दुमाथि पुगेर बन्द भएको छ। बुधबार 0.82% अर्थात 21.32 अंक बढ़ेर नेप्से 2,621.26 बिन्दुमा बन्द भएको हो।

0: DTL सेवा डिश होम खुशी को कनेक्शन
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। विजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स युवै गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपाल बच्च युवै भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर युवै सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुईमा ओमानलाई उसकै घरेलु मैदानमा हराउँदै अंक तालिकाको छैठौं स्थान बलियो बनाएको छ। जितसँगै नेपालले 34 खेलबाट 28 अंक जोडेको छ। तर सन् 2027 को एक दिवसीय विश्वकपमा सोझै छनौट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।
2: अब विचार तथा विश्लेषण। विदेश मोहकी बाध्यता युवालाई स्वदेशमा रोक्ने अबको बाटो शीर्षकमा खबर अभियान दिल्लीमा रविन सुवेदीको विचार छापिएको छ। भूमण्डलीकरणको युगमा पूर्ण रूपमा विदेश जाने युवाहरूलाई रोक्न नसकिए तापनि सरकार तथा समाजको कारणले विदेश जान बाध्य युवाहरूलाई भने केही हकसम्म रोक्न सकिन्छ। शिक्षामा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, व्यवसायको सुरक्षा, सामाजिक चेतनाको स्तर वृद्धि र सुशासन मार्फत युवाहरूलाई नेपालमै अवसर दिन सकिन्छ। दक्ष जनशक्तिको अभावले गर्दा समग्र उत्पादनमा कमी आएको देखिन्छ, जसले गर्दा देशको समग्र विकास योजनामा नकारात्मक असर परेको देखिन्छ। अहिलेका युवाले भन्ने बित्तिकै काम हुनुपर्छ भन्ने चाहन्छन्, तर वास्तविकतामा त्यो अझै सम्भव भएको छैन। दशकपछिको बहुमत प्राप्त सरकारले बड़ो सूझबूझका साथ अलि परिपक्व बनेर काम गर्दा आम युवामा आत्मविश्वास बढ़न जान्छ। कहिले मूल्य अभिवृद्धि कर लगाउने, बिना कारण मानिसहरूलाई धरपकड़ गर्ने निर्णय हतारमा गर्ने अनि पछि त्यसलाई सच्याउने गरेको देखिन्छ। सरकार अलि अस्थिर हो कि भन्ने आम मानिसहरूको बुझाइ छ। नेपालको तुलनामा विदेशमा आफ्नो वृत्ति विकास तथा आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सोच अहिलेको पुस्तामा बढ़ी देखिएको छ।
3: मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ शीर्षकमा बद्री अर्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपाललाई आज पुराना अनुहारको पुनरावृत्ति होइन, राजनीतिक संस्कारको रूपान्तरण चाहिएको छ। पदको उचाइभन्दा नैतिकताको उचाइ ठूलो हुनुपर्छ। सत्ता प्राप्त गर्ने क्षमताभन्दा सत्ता जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता महत्वपूर्ण हुनुपर्छ। नेतृत्वको वास्तविक सफलता आफू सधैँ अगाडि रहनुमा होइन, आफूपछि आउने पुस्ताले अझ राम्रो नेतृत्व दिन सक्ने वातावरण निर्माण गर्नुमा हुन्छ। नेपाली राजनीति सामु एउटै निर्णायक प्रश्न छ। हाम्रो नेतृत्व मुलुकप्रतिको समर्पणबाट निर्देशित छ कि सत्ता स्वार्थबाट? यसको उत्तर भाषण, घोषणा पत्र र राजनीतिक दावीले होइन, नेताहरूको आचरण, निर्णय, जिम्मेवारी हस्तान्तरण र जनताले अनुभूति गर्ने परिणामले दिनेछ।
2: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, त्यसपर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 29 गते बिहिबार, सन् 2026 अक्टोबर 15 तारीक असोज शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको संसदीय इतिहासमै पहिलोपटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
0: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
1: आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहल पहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
4: व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ।
5: 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
0: स्टारलिङ्कमा नयाँ सीमा निर्धारण कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
1: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिन उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुईजना राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरेको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यान पावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनारको सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाबसित बुझ्दो नभएको र प्रस्तुत अडियो भिडियोको प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको छ। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। यसै गरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। सरकारले 13 जनाको नाम प्रस्ताव गरेकोमा 10 जनाको स्वीकृत भएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको आउँदो मंगिर दोस्रो हप्ता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गएको चैत 13 सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनैतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर 7-9 मंगिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू भ्रमणको मिति निश्चित भई नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भारतका भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाई छ। प्रधानमन्त्री शाह असोज दोस्रो हप्ता संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर न्यूयोर्क जानु भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमण मंगिर दोस्रो हप्ता कान्तिपुरमा खबर छ।
4: मुख्यमन्त्रीहरूले प्रदेशका साझा सरकारलाई सामूहिक रूपमा अघि बढ़ाउने प्रतिबद्धता गरेका छन्। उनीहरूले संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने पनि निर्णय गरेका छन्। विराटनगरमा आयोजित 2 दिने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको निर्णय अनुसार मंचले साझा प्रतिबद्धता कार्यान्वयन, अनुगमन र अन्तर प्रदेश विकास साझेदारीलाई अघि बढ़ाउनेछ। प्रतिबद्धताको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्री स्तरीय बैठक वा सम्मेलन योजना गरिनेछ। मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयनमा संघीय सरकारबाट अधिकार हस्तान्तरण नभएको, वित्तीय स्रोत प्रदेशको स्वायत्तता कमजोर रहेको र प्रशासनिक संरचना हस्तान्तरण अपूरो रहेको साझा निष्कर्ष निकालेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा अस्ति र हिजो भएको सम्मेलनले जारी गरेको कोशी घोषणापत्र 2083 प्रदेशका साझा मागमा प्रहरी समायोजन र प्रदेश प्रहरीको संगठन तथा स्रोत साधन हस्तान्तरण, संघीय निजामती सेवा कानूनको कार्यान्वयन र संघबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने विषय उठाएका छन्। संघले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने आयोजनामा सशर्त अनुदान मार्फत गर्ने दोहोरो लगानी अन्त्य गर्नुपर्ने र प्रदेशलाई आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उनीहरूले माग गरेका छन्। प्रदेश बीच सड़क तथा आर्थिक करिडोर, हवाई सम्पर्क, कृषि उत्पादन र निर्यात, पर्यटन, ऊर्जा, नदी बेसिन र विपद व्यवस्थापनका क्षेत्रमा संयुक्त आयोजना अघि बढ़ाउने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082/83 चौथो त्रैमास वैशाखदेखि असारसम्मको प्रारम्भिक अनुमान अनुसार नेपालको अर्थतन्त्र आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा 4% वृद्धि भएको छ। मौसमी प्रभाव समायोजित आधारमा भने तेस्रो त्रैमासको तुलनामा 1.54% विस्तार भएको छ। यो वृद्धि दर सामान्य अवस्थामा रहेको भए पनि क्षेत्रगत संरचना र योगदानका दृष्टिले अर्थतन्त्रमा केही महत्वपूर्ण संकेतहरू देखा परेका छन्। समग्र वृद्धि दरको विश्लेषण अघिल्लो आर्थिक वर्ष 2081/82 चौथो त्रैमासमा 4.8% थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथा तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार 18 औद्योगिक वर्गीकरण मध्ये 17 घनात्मक वृद्धि देखिएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि दर मात्र 1.35% रहनु कमजोर पक्ष हो। कृषि उत्पादनमा सामान्य वृद्धि भए पनि यसले समग्र अर्थतन्त्रलाई बलियो रूपमा उठाउन सकेको छैन। यसको विपरीत विद्युत, ग्यास, स्टीम तथा वातानुकूलन आपूर्ति क्षेत्रले 24.36% उच्च वृद्धि हासिल गरेका छन्। यो वृद्धि जलविद्युत उत्पादन, प्रसारण र वितरण क्षमतामा भएको सुधारसँग प्रत्यक्ष रूपमा जोड़िएको छ। ऊर्जा क्षेत्रको यो विस्तारले उद्योग र सेवा क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ।
4: समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले ओडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1243 अधिवेशन गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। देउवा समूहले असोज 15 गतेदेखि ओडा अधिवेशन गर्ने र असोज 20 गते गाउँपालिका नगरपालिका अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। असोज 23 प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने थालिका थियो। निर्वाचन समितिका अनुसार देशभरका 6743 मध्ये 5500 अधिवेशन सकिएको छ। 753 पालिका मध्ये 497 अधिवेशन सम्पन्न भएको छ। अब 256 पालिकामा अधिवेशन गर्न बाँकी रहेको समितिले जनाएको छ। देउवा पक्षको ओडा अधिवेशन अधुरो शीर्षकमा कान्तिपुरले खबर छापेको छ। काया कैरनमा दशैं बजारको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
7: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
6: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
7: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514-14982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
6: व्हाट्सएप नम्बर 98514-14982 होइन त? अनि त्यसपछि
7: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
6: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
7: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
8: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
7: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
9: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: यस दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत, सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको आरोप, प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी शुरू, गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो लगायतका खबर प्रस्तुत गरे।
3: बड़ा दशैंको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौं रूप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड र पाँचौं दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ। यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ।
2: मुख्य चाड दशैंमा बजारमा ग्राहकको चहल पहल बढ़न थालेको छ। दशैंका लागि नयाँ लुगा, जुत्ता, खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजारमा पुगिरहेका छन्। तर बजारमा ग्राहकको उपस्थिति बढ़े पनि विगतका वर्षहरूमा जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाई छ। चाडपर्वको समयमा व्यापार बढ़ने अपेक्षा गरेका व्यवसायीहरू यस वर्ष भने उत्साहित देखिएका छैनन्।
3: काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड लगायतका बजारमा दशैंको किनमेल गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। दशैंलाई लक्षित गरी पसलमा नयाँ सामान राखेका व्यापारीहरू ग्राहकको आगमन बढ़े पनि बिक्री भने अपेक्षा अनुसार हुन नसकेको बताउँछन्। विगतका वर्षमा दशैं नजिकै गर्दा ग्राहकको भीड़सँगै व्यापार पनि बढ़दै गरेको थियो। तर यस वर्ष बजारमा मानिसहरूको आवत जावत बढ़े पनि सामान किन्ने ग्राहक कम रहेको व्यापारीहरूको अनुभव छ। भोटाहिटीमा कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजु,
4: पोहोर परारको अब मेरो त पसलले 40 वर्ष पुरानो पसल हो। अब त्यसको तुलनामा हेर्दै हो भने त व्यापार व्यवसायमा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ, पहिलाको न्यू रोड गुजाटोल अहिले कस्तो छ। पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेको छ।
3: आमदानीको तुलनामा खर्च बढ्दै जाँदा उपभोक्ताले चाडपर्वमा समेत खर्च कटौती गर्न थालेका छन्। यस्तै विपदका कारण आर्थिक गतिविधिमा परेको असर, व्यवसाय सञ्चालनको बढ़दो लागत र सामानको खरिद मूल्यमा आएको परिवर्तनले पनि व्यापारमा दबाव परेको उनीहरूको भनाइ छ। न्यूरोडका कम्प्युटर व्यवसायी रंजित पोदार,
5: सानो ग्याजेटहरू भए पनि या ठूलो ल्यापटप व्हाटएभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो, तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। अब भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा, हिजोको दिनमा के हुन्थ्यो, पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो, त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
3: दशैं नेपाली व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक समय मध्ये एक हो। यही अवधिमा हुने बिक्रीले धेरै व्यवसायको वार्षिक कारोबार र आमदानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर चाडपर्वको समयमा बजारमा चहल पहल बढ़दैमा व्यापार पनि त्यही अनुसार बढ़छ भन्ने अवस्था यस वर्ष देखिएको छैन। व्यापारीहरू अझै पनि दशैंको मुख्य किनमेल अवधिमा ग्राहकको संख्या र बिक्री बढ़ने आशामा छन्। उपभोक्ताको क्रय शक्ति बढ़ाउने वातावरण, बजारमा सहज आपूर्ति, मूल्यमा स्थिरता र व्यवसाय मैत्री वातावरणले व्यापारलाई गरिदिन सक्ने उनीहरूको अपेक्षा छ। असन इन्द्रचोकका सुनचाँदी व्यवसायी एवं नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य।
6: मंगसिर पुसको पनि अर्डर चाहिँ दशैंमा हुन्छ। यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचानकले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। सुनचाँदी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो चाडबाड बिहे होइन व्रतबन्ध त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ। 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
2: व्यवसाय संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा खबरकै सिलसिला कालीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाडाचक र एक मानमामा बुढ़िरहेको गाडीमा आगलागी भएको छ। आगलागीबाट गाड़ी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन्। गाड़ीमा रहेका 3 बालबालिका सहित 21 यात्रु भने सकुशल रहेका छन्। सुर्खेतबाट नागमाका लागि छुटेको VE1-4094 नम्बरको गाड़ी मानमाको उकालोमा इन्जिन तातिएपछि आगलागी भएको हो। हिजो बेलुकी पख गाड़ीमा धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भन्नुभएको थियो। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट 15 जना प्रहरीको र 4 फायर एक्सिडेन्ट सहितको टोली घटनास्थलमा पुगेको थियो। आगो निभाउने प्रयास गरिए पनि गाड़ी र यात्रुका सामान जोगाउन भने नसकेको उहाँले बताउनुभयो। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
8: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशी को कनेक्शन
1: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
2: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शरद ऋतुको नीलो आकाश खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दशैंको तयारी। कमेरो रातो माटो दलेर चिटिक्क पारेको घर यति बेला गाउँका डाँडा चौर र दोबाटामा पिङको चुई चुई सुनिनु पर्ने हो, तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ। दशैंमा पिङ खेल्ने चलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन, तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दशैं मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ। पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ। स्वास्थ्यकर्मी उज्जवल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन्। पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो। सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवा युवती पिङ हालिएको चौरमा भेला हुन्थे, तर समय समय यो परम्परा ओझेल पर्दै गएको छ। बढ़दो शहरीकरण, प्रविधिको प्रभाव, वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन्। पिङ बनाउन आवश्यक बाँस बाबियो र सानपाटको अभाव अर्को चुनौती बनेको छ। तराई क्षेत्रमा सानपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ। आउँदै दशैं हराउँदै पिङ आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टार सिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन संचालन तथा हवाई सुरक्षाका लागि स्टारलिंक इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टारलिंकमा लगाएको नयाँ गति सीमाका कारण युक्रेन सेनाका केही सैन्य अभियानहरू प्रभावित भएका छन्। नयाँ व्यवस्था अनुसार प्रति घण्टा 160 किलोमिटर भन्दा बढ़ी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ। युक्रेनमा हिजो बेलुकासम्म सेवा आंशिक रूपमा पुनर्स्थापित भएको खबरमा उल्लेख छ। यसैबीच युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्केन्सभोभले स्टारलिंकमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई युक्रेन तथा अमेरिका बीच बढ़िरहेको राजनीतिक तनावसँग सम्बन्धित रहेको बताउनु भएको छ।
5: अब खेल खबर। चौथो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले पराजित गरेको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजले भारतसँगको चौथो खेल जित्दै श्रृंखला बराबरीमा पुर्याएको छ। अब दुवै टोली बीचको पाँचौं तथा निर्णायक खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौं खेल पर्सि शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुनेछ।
4: अब खबर संक्षेपमा। यस वर्षको मनसून हिजोदेखि नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको सबै भूभागबाट मनसून बाहिरिएको हो। यसअघि असोज 17 गते सुदूरपश्चिम कर्णाली लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मनसून बाहिरिएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरसम्म बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो। यस वर्षको मनसून औसतको आसपासमै वर्षा भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: गोर्खाको चुम्नुरीमा आएको विदेशी पर्यटक अलपत्र परेका छन्। भीर भिसा सकिन लागेको छ भने कतिलाई खर्चको अभाव पर्न थालेको छ। युकेएडको 3,40,00,000 आर्थिक सहयोगमा बनेको 246 मिटर लामो क्यान्टिलिभर पुल बुढ़ी गण्डकीले बगाएपछि चुम भ्यालीका चुमचेत र छेकाम्बरका बासिन्दाले आवत जावतमा समेत समस्या भोग्नु परेको छ।
4: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स यूएई गएका नेपालले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ, तर यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ। गएको वर्षको जेएनजी आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरण समेत गर्नुपर्ने हुन्थ्यो। अबदेखि भने भिजिट भिसामा यूएई घुम्न जाने नेपालीले प्रहरी रिपोर्ट बुझाउन नपर्ने भएको छ। कामदार भिसामा जाने नेपालीले मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण गरेर बुझाउनु पर्ने नियम भने कायम रहेको छ।
5: पछिल्लो 3 वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 अदालतमा, 35 मिलापत्रमा र अन्य कतिपयमा प्रमाण नपुगेको कतिपय छानबिनमा छन्, जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै रहेका खबर नयाँ पत्रिकामा छ।
4: बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जाको ब्याजदर निकै कम छ। कम ब्याजमै ऋण पाइने भए पनि यसको माग भने सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाको भारित औसत ब्याजदर घटे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जा प्रवाह सम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार 2083 असारमा वाणिज्य बैंकहरूको समग्र कर्जाको भारित औसत ब्याजदर 6.48% झरेको छ।
5: दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका खबर कारोबारमा छ।
4: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका दुई मन्त्रालय बीचको आपसी मतभेदका कारण बिजुलीका आम उपभोक्ता प्रभावित भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालय बीचको आन्तरिक विवादका कारण साउन 1 गतेदेखि बिजुलीमा लागू भएको 5% मूल्य अभिवृद्धि कर भ्याट हटाउन ढिलाइ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष 2083-84 गएको जेठ 15 ल्याएको बजेटमा बिजुलीमा पहिलो पटक भ्याट लगाउने काम भएको थियो। साउनदेखि त्यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ता मारमा परेका छन्। त्यसलाई हटाउनका लागि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बिजुली महसुल घटाउन समिति नै बनाएर पहल गर्नुभएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। कार्यान्वयनमा अब पालो उखानको
5: घाम छाउन्जेल धान सुकाउनु।
4: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
4: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार। विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
5: आज बडा दशैंको 5 दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहलपहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभए व्यापारीहरूको भनाई।
4: स्टारलिंकमा नयाँ सीमा निर्धारणका कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
5: र चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
4: आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्ट्सको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाढगंगा 11 बरुवा कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर। होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 98540-5315 र 98570-50757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रंगले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रंग तपाईँको खुसी।
1: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु।
2: मोबाइल 9867-47-24-55
1: मा सम्पर्क राख्न सक्नुहुनेछ।
3: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
5: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल। मोबाइल 9800079-8526 र 9847-82-790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्.
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु.
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ.
3: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्. जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी.
2: सम्पर्क 98499039950 र 98672153 50. शाखा प्रबन्धक समीक्षा गौतम.

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेकासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। संसदीय इतिहासमै पहिलो पटक दुई प्रस्तावित राजदूत अस्वीकृत, सुनार र खरेलको नाम समितिबाट सर्वसम्मत रूपमा खारेज। काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप, 1,00,000 बढ़ी यात्रुले लिए दशैंका लागि अग्रिम टिकट। दशैं मनाउन जमुना नाकाबाट दैनिक 10,000 नेपाली स्वदेश फर्किँदै। कपिलवस्तुमा 14,00,000 बढ़ीको सामान बरामद, प्रहरीले चामल जफत गरेपछि कृष्णनगरमा व्यापारीले गरे आत्मदाह प्रयास। मन्दिरका घण्टी चोरी गरी बेच्ने दुईजना पक्राउ, कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, 1,64,00,000 भन्दा बढ़ी सामान नियन्त्रणमा। र लुम्बिनीमा स्क्रब, टाइफाइड र डेंगू बढ़्दो, परीक्षण किट अभावले समस्या, खेतबारीमा काम गर्दा सावधानी अपनाउन आग्रह।
1: खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
4: मोबाइल 9877-47-24-55
3: मा सम्पर्क राख्न सक्नुहुनेछ।
5: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
6: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
7: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
6: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
7: पैसा नपुगेर के भयो त, बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
6: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
7: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
8: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिलवस्तु।
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
8: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-44-064।
0: अब समाचार विस्तारमा। संसदीय सुनवाई समितिले साउदी अरेबियाका लागि प्रस्तावित गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणी खरेलको नाम सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। सुनारमाथि महिला हिंसा, धम्की र आर्थिक अनियमितता सम्बन्धी उजुरी परेको थियो भने खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको र आर्थिक अवचलनमा संलग्न रहेको आरोप लागेको थियो। समितिले दुवै प्रस्तावित राजदूतको जवाब चित्तबुझ्दो नभएको निष्कर्षसहित 15 सदस्यीय पूर्ण बैठकबाट नाम अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा सरकारले सिफारिश गरेका राजदूतको नाम संसदीय सुनवाई समितिबाट अस्वीकृत भएको यो पहिलो घटना हो। समितिले अन्य 10 प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ भने जापानका लागि प्रस्तावित विज्ञान कुमार थापाको नाम थप प्रमाण र स्पष्टता माग्दै स्थगित गरेको छ। बड़ा दशैंको पाँचौ दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौ रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मान्डा र पाँचौ दिन स्कन्द माताको पूजा गर्ने परम्परा रहेको छ। त्यस्तै छैठौ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्र भर दुर्गा, सप्तशती, चण्डी, श्रीमद देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढ़ेको छ। अध्ययन, रोजगारी र पेशा व्यवसायका लागि संघीय राजधानीमा रहेका मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेपछि उपत्यका मुख्य नाकाहरूमा यात्रुको चहल पहल बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टा मात्र विभिन्न नाका हुँदै 78,000 भन्दा धेरै मानिसले काठमाडौँ छोडेका छन्। यसैबीच असोज 23 गतेदेखि खुला गरिएको अग्रिम बस टिकट बुकिङ मार्फत अहिलेसम्म 1,30,129 जना यात्रुले टिकट लिइसकेका छन्। यात्रुको चाप बढ़े पनि बिग्रिएका सड़कका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाड़ी समयमै काठमाडौँ फर्कन नसक्दा संचालनमा समस्या भएको हो। महासंघले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ादर बुझ्न र गाड़ीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ। नेपालगंज स्थित नेपाल भारत जमुना नाकाबाट स्वदेश फर्किने नेपालीको चाप बढ़ेको छ। पछिल्ला केही दिन यता दैनिक करिब 10,000 नेपाली स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले जानकारी दिनुभयो। कार्यालयका अनुसार पछिल्लो 6 दिनमा मात्रै 60,000 भन्दा बढ़ी नेपाली जमुना नाका हुँदै स्वदेश फर्किएका छन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका वासिन्दा चाडपर्व मनाउन घर फर्किए रहेका छन्। कपिलवस्तुका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली भारतबाट अवैध रूपमा ल्याएका 14,12,000 रूपियाँ बराबरका चामल, चिनी र दाल बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। प्रहरीका अनुसार कृष्णनगर नगरपालिका 2 स्थित बैंक रोडबाट 11,60,000 रूपियाँ बराबरको 32 क्विन्टल चामल बरामद गरिएको छ। चामल ओसार पोसारमा प्रयोग गरिएको लु 2 च 49 49 नम्बरको पिकअप गाड़ी सहित उक्त सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। त्यस्तै शिवराज नगरपालिका 5 चन्द्रौटा स्थित नदिना राइस मिलको गोदामबाट 2,52,000 रूपियाँ बराबरको 24 क्विन्टल चिनी र 5 बोरा दाल बरामद गरिएको छ। कृष्णनगर नगरपालिका 2 बैंक रोडमा अनुगमनको क्रममा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका छन्। लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले ती व्यवसायीको चामल बोकेको पिकअपमा आवश्यक कागजात नभेटिएको र आवश्यक कार्यवाहीका लागि भन्सार बुझाएपछि गल्ला पसल संचालक महेश अग्रहरीले मटेरियल छर्किएर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन्। शरीरभरि मटेरियल छर्किएर आगो लगाउन थालेको बेला प्रहरीले तत्काल जोगाएपछि बेहोश भएका अग्रहरीलाई उपचारका लागि तौलीहवा अस्पताल हुँदै रूपन्देहीको भैरहवा स्थित मेडिकल कलेज लगिएको छ। अग्रहरीले आफूले ल्याएको 60 बोरा चामलको बिल बीजक हुँदाहुँदै चामल नियन्त्रणमा लिएको दावी गरेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदा प्रसाद चौधरीले प्रहरीको चेकजाँचमा परेका व्यवसायीले मटेरियल छर्केर शरीरमा आगो लगाउन खोजेको तर प्रहरी र स्थानीयले जोगाएर उपचारका लागि पठाए बताउनुभयो। कपिलवस्तुमा मन्दिरका घण्टी चोरी गरी बिक्री गर्ने र चोरीका घण्टी खरिद गर्ने दुईजना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका 35 थान घण्टी बरामद गरेको छ। जिल्लाको सुदूदनका उपालिका दुई नौडी हवा स्थित दुर्गा मन्दिरबाट असोज 26 गते घण्टी चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुदूदन गाउँपालिका एक बकुलीका 18 वर्षीय इब्रार अहमद मुसलमानलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सोधपूछ तथा अनुसन्धानका क्रममा चोरी गरिएका घण्टी सुदूदन गाउँपालिका 3 लवनी चोक स्थित ऋषि भाडा पसलमा बिक्री गरेको खुलेको छ। त्यसपछि प्रहरीले पसल सञ्चालन गर्दै आएका 41 वर्षीय दिनेश कुमार कान्दुलाई समेत नियन्त्रणमा लिएको हो। प्रहरीले दुवैजनालाई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको जनाएको छ। कपिलवस्तुमा प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान, सवारी साधन तथा अन्य सामग्री बरामद गरेको छ। प्रहरीले विभिन्न स्थानबाट बरामद गरेका सामान तथा सवारी साधनको अनुमानित मूल्य 1,64,00,000 रूपियाँ भन्दा बढ़ी रहेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाप गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामग्री बरामद गरेको हो। प्रहरीले कृष्णनगर नगरपालिका 2 एम गनबाट 10,380 रूपियाँ बराबरको तरकारी बरामद गरेको छ। त्यस्तै कृष्णनगर नगरपालिका 2 बैंक रोडबाट 32 क्विन्टल चामल, लु 2 1949 नम्बरको पिकअप गाड़ी सहितका सामग्री बरामद गरेको छ। यस्तै शिवराज नगरपालिका 1 चन्द्रौटा स्थित मेरिट स्टोन टोलबाट सिनी तथा केराउ बरामद गरिएको छ। बाणगंगा नगरपालिका 11 ओदारीबाट मोटरसाइकल सहित अन्य सामग्री तथा इस्तारा गाउँपालिका 6 रंगपुरबाट मोटरसाइकल, खाने तेल र सुकेको खुर्सानी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएका सम्पूर्ण सामान तथा सवारी साधनको अनुमानित मूल्य 1,64,13,730 रूपियाँ रहेको छ। बरामद सामग्री आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय र सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बाणगंगा नगरपालिका 4 सिद्धिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 1900 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी आर्थिक वर्षका लागि 18,83,25,603 रूपियाँ बराबरको अनुमानित लक्ष्य प्रस्तुत गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेज प्रसाद आचार्यले सहकारीले शेयर सदस्यलाई 8% लाभांश प्रदान गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले दर्शन सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारी रहेको दावी गर्दै सदस्यहरूलाई ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो। सभामा संस्थाका जिल्ला तथा केन्द्रीय प्रतिनिधि राजेन्द्र विक्रम शाह, सल्लाहकार झलकमल्ल ठकुरी र निवर्तमान अध्यक्ष कृष्ण बहादुर साई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। संस्थाकी अध्यक्ष कमला सेन सुषमा खाँडले सहकारीका आगामी कार्ययोजना, चुनौती र जिम्मेवारी प्रति संस्था सचेत रहेको बताउनुभयो। उहाँले सहकारीको संस्थागत विकाससँगै शेयर सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ़ने धारणा व्यक्त गर्नुभयो। कपिलवस्तुको यशोधारा गाउँपालिकाले लैंगिक समानता, अपाङ्गता भएको व्यक्तिको अधिकार संरक्षण तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न पालिका स्तरीय नीति निर्माण प्रक्रिया अघि बढ़ाएको छ। युएन वुमनको सहयोग तथा हाम्रो साहस कार्यक्रम अन्तर्गत थारू महिला उत्थान केन्द्र र लुम्बिनी अपाङ्गता विकास केन्द्रको आयोजनामा सम्पन्न नीति संवाद कार्यक्रममा नीतिको मस्यौदामाथि छलफल गर्दै सरकारवालाले आवश्यक सुझाव दिएका छन्। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत बलिराम यादवले प्राप्त सुझावका आधारमा नीतिको मस्यौदालाई अन्तिम रूप दिएर गाउँ कार्यपालिकामा पेश गरिने बताउनुभयो।
4: यो तपस्त रूपमा सबै ठाउँमा सबैलाई एउटा सामाजिक समानताको रूपमा जुन अपाङ्गता होस् या महिला होस् जसलाई यो जति जो सामाजिक समावेशीकरणमा पर्ने वर्गहरूलाई सबैलाई समेटेर यो पालिकाले बजेट विनियोजन गर्नेछ र सबैलाई त्यही अनुरूप समानताको रूपमा काम गर्नेछ भन्ने म प्रतिबद्धता पनि गरेको छु र यो जीडीएस जुन एउटा नीति यसको सञ्चालन गर्ने नीति कार्यक्रम हुन्छ त्यो यशोधरा गाउँपालिकाले पास आगामी अब यसको त अब कार्यविधि हो कि एन हो कि के हो यसको त मलाई त्यति थाहा भएन तर यो कार्यविधि छ भने म कार्यपालिकाबाट पास गर्न लगाउनेछु भन्ने म आफ्नो प्रतिबद्धता चाहिँ आफ्नो ग्रहण गर्छु।
0: सामाजिक विकास शाखा प्रमुख द्वारिका प्रसाद मिश्रले सामाजिक विभेद हिंसा र हानिकारक सामाजिक मान्यता न्यूनीकरणका लागि दीर्घकालीन नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभयो। वडाध्यक्ष द्वय अब्दुल कयम खान र चन्द्र प्रकाश दुबेले नीति निर्माण तथा कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारीको आपसी समन्वय कायम रहनुपर्नेमा जोड़ दिनुभएको छ। लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरेसियाले अपाङ्गता भएका व्यक्ति महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै मस्यौदालाई गाउँपालिकाको औपचारिक नीतिका रूपमा स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
9: सामाजिक सुरक्षा भत्ता जुन बैंकहरूले वितरण गरिरहेका छन् त्यसमा सामाजिक शाखा पञ्जिका हेर्ने सर म्याडमले जो दृष्टिसँग सम्बन्धित अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ उहाँको परिवारजन होइन दृष्टिबिन स्वयं औखाको छाप लगाउने हुनुहुन्छ भने उहाँलाई पैसा दिँदा उहाँको पैसा हराउँदैन उहाँले सदुपयोग गर्न सक्नुहुन्छ त्यसकारणले यो व्यवस्था गरिदिनलाई पनि म आग्रह गर्न चाहन्छु। अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सम्बन्धी ऐन 2074ले पनि त्यो व्यवस्था गरेको छ त्यसकारणले उहाँहरूलाई सोझै हातमै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था वातावरण मिलाउनु पर्छ।
0: क्रममा अपाङ्गता मैत्री भौतिक संरचना समावेशी शिक्षा स्वास्थ्य सेवा सामाजिक सुरक्षा रोजगारी आर्थिक सशक्तिकरण तथा सार्वजनिक सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ। लुम्बिनी प्रदेशमा स्कब टाइफाइड र डेंगू संक्रमण बढ़दै गएका बेला परीक्षण किटको अभावले रोग पहिचान तथा नियन्त्रणमा चुनौती देखिएको छ। आवश्यकता अनुसार किट उपलब्ध नहुँदा संक्रमणको परीक्षण र निगरानी प्रभावकारी बनाउन समस्या भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म प्रदेशका 12 जिल्लामा स्कब टाइफाइडसँग मिल्दोजुल्दो लक्षण देखिएका 2780 जनाको परीक्षण गर्दा 231 जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डेंगूसँग मिल्दोजुल्दो लक्षण देखिएका 846 जना मध्ये 827 जनामा संक्रमण पुष्टि भएको छ। स्कब टाइफाइडको संक्रमण सबैभन्दा बढ़ी दाङमा 65 जनामा देखिएको छ भने पाल्पामा 22 रूपन्देहीमा 14 र कपिलवस्तुमा 3 जनामा पुष्टि भएको छ। डेंगू संक्रमण भने पाल्पामा सबैभन्दा बढ़ी 251 जनामा पुष्टि भएको छ। दाङमा 163 रूपन्देहीमा 128 गुल्मीमा 65 र पश्चिम नवलप्रासीमा 63 जनामा डेंगू देखिएको निर्देशनालयको तथ्याङ्क छ। स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकारी तारा बहादुर कार्कीले स्कब टाइफसबाट बस्न घर वरपरका झाडी तथा घाँस सफा राख्न र खेतबारीमा काम गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। त्यस्तै डेंगूबाट बस्न घर तथा कार्यालय परिसरमा पानी जम्न नदिने र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। केन्द्रका निर्देशक डाक्टर राजेन्द्र गिरीले जिल्ला स्वास्थ्य कार्यालय मार्फत संक्रमण बढ़ी देखिएका क्षेत्रमा परीक्षण किट पठाइए पनि आवश्यकता अनुसार पर्याप्त हुन नसकेको बताउनुभयो। स्वास्थ्य कर्मीले ज्वरो आउने टाउको तथा शरीर दुख्ने र अत्याधिक कमजोरी हुने जस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा आछौं तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। संसदीय इतिहासमै पहिलो पटक दुई प्रस्तावित राजदूत अस्वीकृत, सुनार र खरेलको नाम समितिबाट सर्वसम्मत रूपमा खारेज। काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप, 1,00,000 बढी यात्रुले लिए दशैंका लागि अग्रिम टिकट। दशैं मनाउन जमुना नाकाबाट दैनिक 10,000 नेपाली स्वदेश फर्कदै। कपिलवस्तुमा 14,00,000 बढ़ीको सामान बरामद, प्रहरीले चामल जफत गरेपछि कृष्णनगरमा व्यापारीले गरे आत्मदाह प्रयास। मन्दिरका घण्टी चोरी गरी बेच्ने दुईजना पक्राउ, भन्सार छलीका सामान बरामद, 1,64,00,000 भन्दा बढ़ीको सामान नियन्त्रणमा। र लुम्बिनीमा स्क्रब टाइफाइड र डेंगू बढ़दो, परीक्षण किट अभावले समस्या, खेतबारीमा काम गर्दा सावधानी अपनाउन आग्रह। हवस् त एफएम ब्यान्डको 99.2 समेगा सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्धावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने ससीमलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
3: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
10: मोबाइल 9867-47-24-55
3: मा सम्पर्क राख्न सक्नुहुनेछ।
5: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
11: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्ट्सको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाढगंगा 11 बरुवा कपिलवस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 9854530015 र 9857750757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। पत्राई ट्रेडिङ, तपाईँको घरको रङ, तपाईँको खुशी।
3: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
10: मोबाइल 9867-47-24-55
3: मा सम्पर्क राख्न सक्नुहुनेछ।
5: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
12: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: बाणगंगा र गजेडा भूकुसैनिक खानेपानी उपभोक्ता समिति उत्तम नगर अध्यक्ष राजेन्द्र विक्रम शाह सम्पर्क नम्बर 98471 35 269।
12: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया अध्यक्ष खडानन्द गौतम सम्पर्क नम्बर 98570 50 358।
10: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
13: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
14: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
13: 24 घण्टा सेवा उपलब्ध छ।
14: नभुल्नु होला टिकट।
13: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
12: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
11: सुपा देउराली माता मन्दिर संरक्षण समिति तिपरा अध्यक्ष ओम बहादुर नेउपाने सम्पर्क नम्बर 98473 27451।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचानी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुनचानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98 5706549 र 98075718346।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 98570078010।
4: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: बाणगंगा टुर एन्ड ट्राभल्स, वार्ड नम्बर विदपुर, कपिल वस्तु। प्रुफ राइटर मिन थापा। सम्पर्क नम्बर 98570023888।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
4: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्ट्सको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ, बाणगंगा 11 बरुवा, कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 98540553015 र 98570075757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रङ, तपाईँको खुसी।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल, चार नम्बर जितपुर, कपिलवस्तु। दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-04 र 98-47-92-25।
2: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
1: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
1: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा 4, जितपुर, कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569। अर्जुन खाती, सम्पर्क नम्बर 98-570-78-403।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
6: कपिल वस्तु संचार सहकारी संस्था लिमिटेड, बाढगंगा 4, गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक भीषराज पाण्डे।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
6: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भाव को विजय को प्रतीक का रूप में मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में संपूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धभूमि 3 रनगाई कपिलवस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 9865305502।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: बाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड बोडगाउँ कपिलवस्तु, अध्यक्ष राजेश्याम नेउपाने, सम्पर्क नम्बर 9847740236।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9846419125 र 9857052004।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाल ज्योति इंग्लिश बोर्डिङ स्कूल बाणगंगाचार गदेहडा कपिलवस्तु, प्रिन्सिपल सर्विन्द्र देव खनाल, सम्पर्क नम्बर 9856।

0: अर्पल तपाईको साथमा रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: एवरग्रीन इंग्लिश बोर्डिंग स्कूल बरवा कपिल वस्तु, प्रिंसिपल नवीन मरासिनी, संपर्क नंबर 98578-75355।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
1: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बाणगंगा माध्यमिक विद्यालय लौगाई कपिल वस्तु, प्रिन्सिपल कुलराज पौडेल, सम्पर्क नम्बर 98570-50500।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
4: कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड, नन्दनगर, कपिलवस्तु। अध्यक्ष गिरिराज कडेल, सम्पर्क 98570-51713।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नु त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
6: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
8: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
10: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85826 र 98470-82790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: युनाइटेड अस्पताल बाढगंगा सात ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: होराइजन आवासीय इंग्लिश बोर्डिंग स्कूल 4 नंबर, प्रिंसिपल वासुदेव घिमिरे, संपर्क नंबर 98-570-51-974।
2: सपनाहरू सिमानामा बाँधिदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर, कपिल वस्तु।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
4: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड गजेडा, कपिल वस्तु, अध्यक्ष दोडराज सुवेदी, सम्पर्क नम्बर 98-570-29-751।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता।
0: तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो

0: तपाईको पुरानो बाइकको आकर्षक मूल्यांकन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बारगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
1: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
2: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हतौसा लिटल स्टार इंग्लिश बोर्डिङ स्कूल, ओदारी कपिल वस्तु, प्रिन्सिपल सुन्दर पाण्डे। सम्पर्क नम्बर 98-570-50-350।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-570-51-713। संचालक गिरिराज कणेश।

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनगाई कपिल वस्तु, अध्यक्ष सरोज खनाल, सम्पर्क 98570 50 713।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।
0: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: जनता माध्यमिक विद्यालय बारगंगा 2 पिपरा कपिल वस्तु, प्रधान अध्यापक रमेश पन्थी, सम्पर्क नम्बर 98570-12093।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
4: लक्ष्मणघाट बोलबम धाम विकास समिति, लक्ष्मणघाट कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, सम्पर्क नम्बर 98634-3703।
5: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
6: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट
7: स्वीकृति प्राप्त
8: भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
9: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
6: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
0: बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सिल्भर इंग्लिश बोर्डिंग स्कूल पिपरा कपिल वस्तु प्रिन्सिपल शिव कुमार पोखरेल सम्पर्क नम्बर 98570039024।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: है यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
5: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
6: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
5: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
7: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: नेपाल दर्शन समाज कपिल वस्तु एवं सम्पूर्ण परिवार, अध्यक्ष सुनिता सेन, सम्पर्क 98-570-39-355।
7: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ 4 नम्बर कपिल वस्तु, अध्यक्ष वीरबहादुर चौधरी, सम्पर्क नम्बर 98-570-54-342।
7: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: माउन्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोपोवा कपिल वस्तु अध्यक्ष प्रकाश भूषाल व्यवस्थापक रविलाल भट्टराई।
7: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: नागरिक समाज कपिल वस्तु अध्यक्ष अर्जुन पोखरेल सम्पर्क 98510884419।
7: बडा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरा कपिलवस्तु क्याम्पस प्रमुख अरूण पाण्डे सम्पर्क नम्बर 98570026891। यस कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाढगंगादेवी पिपरा कपिलवस्तु सामान्य चिकित्सामा याचे 3 वर्षे ल्याब टेक्निसियन 3 वर्षे फार्मेसी 3 वर्षे फिजियोथेरापी 3 वर्षे अमिन 18 महिने कार्यक्रमहरू सञ्चालनमा रहेकाले एसी पास इच्छुक उम्मेद्वारले सम्पर्क गर्नुहोला। कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाढगंगादेवी पिपरा कपिलवस्तु सम्पर्क 076550।

चिन नाको सिन्दूर पोते दुईको धागो चुराओ, चिन नाको सिन्दूर पोते दुईको धागो चुराओ, स्वयंवर गर्ने औठीले छु।

मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पछि त बैठे।

0: यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
1: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
0: 24 घण्टा सेवा उपलब्ध छ।
1: नभुल्नु होला, विशेषज्ञ टिकट।
0: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
4: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लुम्बिनी भिजन कलेज गंगौलिया कपिल वस्तु, अध्यक्ष सरोज खनाल, क्याम्पस प्रमुख सुन्दर पाण्डे, सम्पर्क 98-570-50-350।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाई को पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, बारंगा चार जितपुर कपिलवस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9846419125 र 9857052004।
6: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन, बैदौली कपिलवस्तु, प्रिन्सिपल ठाकुर पोखरेल।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लायर्स, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कहे।
4: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
5: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
6: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
5: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
7: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
8: साना किसान कृषि सहकारी संस्था लिमिटेड, चप्पर गाउँ कपिल वस्तु, अध्यक्ष शालिग्राम पौडेल।
9: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
10: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
11: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाटेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
10: 24 घण्टा सेवा उपलब्ध छ।
11: नभुल्नु होला, टिकट
10: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
7: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
8: सारा किसान कृषि सहकारी संस्था लिमिटेड इमेलिया एवं सम्पूर्ण

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीपुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड एवं सम्पूर्ण परिवार बाणगंगा 4 गते
2: शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076551111, 98570131363 र 98019443064।
4: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: सारा किसान कृषि सहकारी संस्था लिमिटेड, जगदीशपुर कपिल वस्तु, अध्यक्ष सुलोचना प्राजुली।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू।
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।
4: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सिद्धार्थ क्याम्पस, बुम्सी कपिल वस्तु, क्याम्पस प्रमुख बेद्रा।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
3: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: स्काइलार इंग्लिश बोर्डिंग स्कूल ओदारी कपिल वस्तु प्रिन्सिपल तोलकान्त दुम्रे। सम्पर्क नम्बर 98570-28848।
5: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
4: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिल वस्तु।
4: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 98570-31569। अर्जुन खाती। सम्पर्क नम्बर 98570-78403।
3: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: पशुपति माध्यमिक विद्यालय सालसन्डी प्रिन्सिपल हरिप्रसाद थापा। सम्पर्क नम्बर 98570-32155।
3: बडा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शांति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: रोयल एलायंस मेमोरियल एकेडेमी बनकटवा कपिलवस्तु एवं सम्पूर्ण परिवार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: साना किसान कृषि सहकारी संस्था लिमिटेड, कोपवा कपिलवस्तु, अध्यक्ष मालिका पोखरेल, सम्पर्क नम्बर 98475368।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 4 नम्बर त्रिस्कुर कपिल वस्तु, अध्यक्ष विष्णु प्रसाद नेउपाने।
1: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सूर्योदय माध्यमिक विद्यालय बरुवा कपिल वस्तु,
2: प्रध्यापक टीकाराम घिमिरे।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला,
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
1: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बाणगंगा माध्यमिक विद्यालय लौगाई कपिल वस्तु, प्रिन्सिपल कुलराज पौडेल, सम्पर्क नम्बर 98570-50579।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570878010।

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बालज्योति इंग्लिश बोर्डिंग स्कूल बाढगंगाकार गतेहडा कपिलवस्तु, प्रिन्सिपल सर्विन्द्र देव खनाल, सम्पर्क नम्बर 98571 9993।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीक पर्व मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: सिद्धार्थ सामाजिक विकास केन्द्र, 4 नम्बर जितपुर कपिलवस्तु, अध्यक्ष त्रिलोचन घिमिरे, सम्पर्क 98470 40930।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, तीन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर।

0: एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 00 4।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगंगा अटो ट्रेडर, बाडगंगा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
5: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
6: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
7: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
6: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
8: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: श्री सूर्य बहुद्देश्य सहकारी संस्था लिमिटेड, बुद्धि कपिल वस्तु, अध्यक्ष रेशमराज गिरी।

0: के हो यार आफ्नै लागि पठाएको छु कि हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: हे यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नियति ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
5: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
6: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
7: लुम्बिनी खाती सुन चाँदी पसल, बारगंगा 4 जितपुर कपिल वस्तु।
6: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570-31-579। अर्जुन खाती, सम्पर्क नम्बर 98570-78-403।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: एवरग्रीन इंग्लिश बोर्डिंग स्कूल बरवा कपिल वस्तु, प्रिंसिपल नवीन मरासिनी, संपर्क नंबर 9857378300।

0: संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति, 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण, पुनः प्रयोगयोग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता, 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंक बीच विपद बण्ड अर्थात क्याटास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाक्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बण्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बण्डको संरचना निर्माण, जारी गर्ने प्रक्रिया र प्रभाव मूल्यांकनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन, कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको सुरक्षणका लागि समेत राष्ट्रीय पूँजी बजारको सहयोग लिने बाटो खुला गरेको छ। बण्डको भुक्तानी भूकम्पको तीव्रता, ठाउँ वा अन्य पूर्व निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी छन्। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 2026लाई अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा उगटे पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। ग्रामीण महिलाहरू केवल अन्न उब्जाउने किसान मात्र होइनन्। उनीहरू माटो, पानी, वनजंगल र जैविक विविधता जस्ता प्राकृतिक स्रोतका सच्चा र पहरेदार संरक्षक समेत हुन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असर विरूद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अंगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य मानिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको ढेकदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै पर्यावरणको अग्रपंक्तिमा रहेका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सीप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026को यस याममा 41 वटा हिमाल चढ्न 130 वटा टोलीलाई आरोहण अनुमति दिएको हो। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28 करोड़ 24 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस याममा सबैभन्दा बढ़ी आकर्षक 8163 मिटर अग्लो मनास्लो हिमाल बनेको छ। मनास्लो आरोहणका लागि मात्रै 43 वटा टोलीका 500 जनाले अनुमति लिएका छन्, जसबाट 22 करोड़ 58 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ। यस्तै अमादम बलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी, मकालु, पुथा, हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन्। त्यसै गरी रशियाका 96, अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका हुन्। नेपालका लागि 26 जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको मतगणनाको अन्तिम परिणाम आज बेलुकीसम्म आइसक्ने जनाएको छ। मतदान सकिएको 7 दिन भइसक्दा पनि मतगणना चलिरहेका बेला निर्वाचन समितिले आजै सबै नतिजा सार्वजनिक गर्ने दावी गरेको हो। सानेपामा रहेको केन्द्रीय कार्यालयमा मतगणना भइरहेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ भने खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। महामन्त्री खुलामा प्रदीप पौडेल, उदय शमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्रीतर्फ खुलामा रामरी खतिवड़ा र अजय बाबु शिवाकोटी सहित अन्य विभिन्न क्लस्टरका पदाधिकारीहरूको परिणाम पनि आइसकेको छ। निर्वाचन समितिका अनुसार बाँकी रहेका केही क्लस्टरका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेकाले आज बेलुकीसम्म सम्पूर्ण परिणाम घोषणा गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाँदीको भावमा उच्च गिरावट, दशैंमा मौसम सामान्यतया सफा रहने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता, ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृति संरक्षण, कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज नेपाली बजारमा चाँदीको भाव उच्च दरमा घटेको छ। हिजो तोलाको 4,255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1,100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ भने अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार आज मध्य र पश्चिमी भेगका हिमाली भूभाग तथा केही पहाड़ी क्षेत्रमा छिटपुट पानी पर्न सक्छ। भोलि यो प्रणाली पूर्वतर्फ सर्ने भएकाले पूर्वी हिमाली र पहाड़ी भेगमा पनि हल्का वर्षाको अनुमान छ। पर्सीदेखि भने यो मौसमी प्रणाली कमजोर भई देशभरकै मौसम क्रमशः सुधार हुँदै जानेछ। महाशाखाका अनुसार दशैंको मुख्य दिनहरूमा मौसम प्रतिकूल हुने कुनै सम्भावना छैन। दशैं लक्षित विस्तृत विवरणका लागि महाशाखाले चाँडै नै विशेष मौसम बुलेटिन समेत सार्वजनिक गर्ने तयारी गरेको छ। बड़ा दशैं नवरात्रको 5औं दिन आज नवदुर्गा भवानीको 5औं रूप स्कन्द माताको श्रद्धा र निष्ठापूर्वक पूजा आराधना गरिँदैछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस का लागि नयाँ आपूर्ति अभियान शुरू गर्दै स्पेस एक्सको फाल्कन 9 रकेटको मुख्य बुस्टर भने उडान लगत्तै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ। अन्तरिक्षयानलाई माथिल्लो कक्षामा धकेलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर उछिटिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ। यसै उडान मार्फत 2,860 किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढ़ेको छ। यो यान आज अन्तरिक्ष केन्द्रमा जोड़िनेछ। यस मिशनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, 3D मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ। आउँदो नोभेम्बरको मध्यमसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्वपूर्ण नमूनाहरू बोकेर क्यालिफोर्नियाको समुद्रमा फर्किनेछ। पुनः प्रयोगयोग्य रकेट प्रविधिको यो सफलताले भविष्यमा मानवलाई मंगल ग्रह र चन्द्रमासम्म पुर्याउने दीर्घकालीन मिशनहरूलाई अझ सहज बनाउने विश्वास लिइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत घरेलु टोली ओमानसँगको खेलमा क्यानाडाले टस जितेको छ। अल अमिरात क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको छ। क्यानाडाले ताजा अवस्थामा 14 ओभरको खेलमा 3 विकेट गुमाएर 75 रन जोडेको छ। लीग टू श्रृंखलाको यो 136 खेल हो। लीग टू तालिकामा ओमान 30 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। यो श्रृंखलामा नेपाल पनि छ। नेपाल 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छभित्र पर्नुपर्नेछ। अब नेपालले पर्सि शनिबार क्यानाडा र आउँदो सोमबार ओमानसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण। पुनः प्रयोगयोग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता। 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क अवस्थाबारे जानकारी लिने गरौं।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बारगंगा 4 गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक भीषराज पाण्डे।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य विष्णु चौधरी, समिति परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यी पर्वहरूले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुशी ल्याओस्। आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सद्भाव अझ प्रगाढ बनाउँदै राष्ट्रको विकास र समृद्धिको यात्रामा अघि बढ्ने प्रेरणा मिलोस्। माता दुर्गा भवानीको कृपा सबैमा रहिरहोस्। विजयादशमी, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।
1: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन, बैदौली कपिलवस्तु, प्रिन्सिपल ठाकुर पोखरी।

0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल, चार नम्बर जितपुर, कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बारगंगा र गजेडा भूपु सैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98-4-71-35-279।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया, कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98-5-70-50-243, 98-026-25-243 र 98-013-54-417।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में देश विदेश में रहनु भएका नेपालीहरूको घर आंगन में खुशी उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धन में थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। विजया दशमी तथा दीपावली को शुभ अवसर में एशियन पेंट को आधिकारिक विक्रेता भट्टराई ट्रेडिंग बाड़गंगा एगारा बरुवा कपिल वस्तु में विशेष छूट का साथ पेंट खरीद करने सुनौलो अवसर, होम डिलीवरी को सुविधा समेत मात्र सीमित समय का लागि आज समझन हो। संपर्क नंबर 98543 0015 र 98570 50 756। यो चाड़ पर्व में आपने घर नया रंगले सजाउनुहोस् र चाड़ पर्व को खुशीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिंग, तपाईको घरको रंग तपाईको खुशी।
1: दशैं आयो, नया बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
1: हो नि, खेल्ने हो, जित्ने हो।
0: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कूटर खरीद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाज का विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरी सँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली बाडगंगा 1 बैरिया, तपाईको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570 50 243, 98013 51 417 र 98013 51 423।
4: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में संपूर्ण नेपाली दाजुभाई दीदी बहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570 50 358।
4: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरा कपिलवस्तु, क्याम्पस प्रमुख अरूण पाण्डे, सम्पर्क नम्बर 98570 26 891। यस कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाडगंगादेवी पिपरा कपिलवस्तु सामान्य चिकित्सामा याचे 3 वर्षे, ल्याब टेक्निसियन 3 वर्षे, फार्मेसी 3 वर्षे, फिजियोथेरापी 3 वर्षे, अमिन 18 महिने। कार्यक्रमहरू सञ्चालनमा रहेकाले एसी पास इच्छुक उम्मेद्वारले सम्पर्क गर्नुहोला। कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाडगंगादेवी पिपरा कपिलवस्तु, सम्पर्क 076-550-101।
4: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौं।
3: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धभूमि तीन रनगाई कपिलवस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635025002।
5: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
6: मोबाइल 98767424555
5: मा सम्पर्क राख्न सक्नुहुनेछ।
7: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
4: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
0: सुपा देउराली माता मन्दिर संरक्षण समिति तिपरा, अध्यक्ष ओम बहादुर नेउपाने, सम्पर्क नम्बर 98473727।

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जनता माध्यमिक विद्यालय बारगंगा 2 पिपरा कपिल वस्तु, प्रधान अध्यापक रमेश पन्थी, सम्पर्क नम्बर 9857012093।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: बारगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउ कपिल वस्तु, अध्यक्ष राजेश श्याम ने उपाने, सम्पर्क नम्बर 9847।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: ओहो, तोहर राजा जी के दिलुवा टुट जाई, तोहर राजा जी के दिलुवा टुट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ। माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
4: हो, पुरिदिनु पर्यो।
2: ओया, आमा लौ न, मलाई सर्पले पो टोक्यो।
3: लौ न, खै खै कहाँ टोक्यो छोरी?
2: यहाँ दाहिने हातमा टोक्यो आमा।
3: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
5: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी। मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
5: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुले पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
3: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
5: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
3: बुझे बाबु।
5: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
3: हुन्छ हुन्छ बाबु।
5: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
3: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
5: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
3: ए हस् हस् बाबु।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रामका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
9: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
8: हो नि, खेल्ने हो, जित्ने हो।
10: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
8: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
9: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
11: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
8: सम्पर्क नम्बर 9857050243, 9803151417 र 9803151423।
12: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समय नै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु।
13: मोबाइल 9867474555
12: मा सम्पर्क राख्न सक्नुहुनेछ।
14: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781300253।

0: चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाई को रोजाई को पहिलो गंतव्य बनेको छ लुम्बिनी खाती सुन चांदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार, जितपुर, कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: कता हो काका लहर लहर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446 19125 र 98572 50004।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर चौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर चौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079785026 र 98470082790।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरुको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में संपूर्ण नेपाली दाजुभाई दीदी बहनीहरुमा विजया दशमीले असत्यमाथि सत्यको अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालो आशा खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख शान्ति स्वास्थ्य समृद्धि सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल चार नम्बर बिदपुर कपिलवस्तु दशैं विशेष अफर दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-404 र 98-447-2235।

0: पनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिलवस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 2 बज्यो।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आले डेन्टल 4 नम्बर कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्तोपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा 1 बैरिया, कपिलवस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98-570-50-358।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सारा किसान कृषि सहकारी संस्था लिमिटेड इमेलिया एवं सम्पूर्ण परिवार।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98570 56 249 र 98075 78 346।

0: खुशीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।

0: पनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार नम्बर जितपुर, कपिल वस्तु, अध्यक्ष विष्णु प्रसाद ने उपाने।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जनता माध्यमिक विद्यालय बारगंगा 2 पिपरा कपिल वस्तु, प्रधान अध्यापक रमेश पन्थी, संपर्क नंबर 9857012093।
2: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
4: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कूटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल प्राली, बारगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 9857050243, 9803151417 र 9803154223।

0: समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
1: मोबाइल 9867-47-24-55
0: मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।

कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा

0: आमा राति छ कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट?
0: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। सत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ सामाजिक विकास केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु अध्यक्ष त्रिलोचन घिमिरे सम्पर्क 98470।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। 2 महिनामा 4,36,00,000 रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बाल बालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बाल बालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 जनाले काठमाण्ड उपत्यका छाडेका छन्। काठमाण्ड उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टे डाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10,00,000 काठमाण्ड उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौँडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौँडाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसँग 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु भयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रति स्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एशियाको औसत 6.9%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यावसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
1: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईले नार्के सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड़ पर्व में यूरोपेन्ट्स प्रस्तुत करद रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्ट्स को खरीद में पाउन लकी ड्रॉ कूपन पाउन इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाउन 1 जोड़ी को लगी बाली टूर यूरोपेन्ट्स घर मात्र होइन रंगाउन सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काचन फाइदे फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भनी बढ़ेको हो यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन् यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्ले विपदपछिको पुनरुत्थान जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो अब विदेशको खबर सन् 2023 को अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाई छ प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ अब खेल खबर रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन् गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन् यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने बैंकमा 12 खर्ब भन्दा धेरै तरलता तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन 2 महिनामा 4,36,36,000 रूपियाँ रेमिट्यान्स भित्रियो इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक, स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग, र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा।
4: शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आले डेन्टल चार नम्बर जितपुर कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-60-404 र 98-4-47-92-225।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
8: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
9: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
8: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगंगा एक बैरिया कपिल वस्तु।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
6: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
8: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
6: हो नि, खेल्ने हो, जित्ने हो।
5: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार, स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै। अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
6: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
8: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
6: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-423।
10: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु।
11: मोबाइल 98-67-47-24-55
10: मा सम्पर्क राख्न सक्नुहुनेछ।
12: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा,
11: सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री।

0: जुभाई दिदी बहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 9857050358।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: बाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउँ कपिलवस्तु, अध्यक्ष राजेश श्यामले उपाने, सम्पर्क नम्बर 9847 40236।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले

0: हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
1: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, थोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नबरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिलवस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
2: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
8: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बाडगंगा 4 गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक भेषराज पाण्डे।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिलबहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079585026 र 98472790।
7: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्, जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
2: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
9: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
10: सुब्बा देउराली माता मन्दिर संरक्षण समिति पिपरा, अध्यक्ष ओम बहादुर नेउपाने, सम्पर्क नम्बर 98473727।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में देश विदेश में रहनुभएका नेपालीहरूको घर आंगन में खुशी उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धन में थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्टको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाढगंगा 11 बरुवा कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर। होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्। सम्पर्क नम्बर 98540-5315 र 98570-50757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रंगले सजाउनुहोस् र चाड पर्वको खुशीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रंग तपाईँको खुशी।
2: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई कपिल वस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635-0252।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आली डेन्टल, 4 नम्बर जितपुर, कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा 1 बैरिया, कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: मधौलिया खाने पानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98-570-50-358।
4: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
6: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
4: हो नि, खेल्ने हो, जित्ने हो।
8: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
4: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 सम्मको छुट।
6: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली, बारगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
4: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-423।

0: अरे गुरुजी, यिनीहरू को अन्त?
1: यिनीहरू नै पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
3: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
4: सुब्बा देउराली माता मन्दिर संरक्षण समिति पिपरा अध्यक्ष ओम बहादुर नेउपाने। सम्पर्क नम्बर 98473727400।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समय नै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु, मोबाइल 9877-47-24-55 मा सम्पर्क राख्न सक्नुहुनेछ।
3: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्दा बाबुला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9846-19125 र 9875-52-004।
6: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्ट्सको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाढगंगा 11 बरुवा कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि, आजै सम्झनुहोस्। सम्पर्क नम्बर 9540-53-015 र 9570-45-55।
7: 50757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। पटराई ट्रेडिङ, तपाईँको घरको रङ तपाईँको खुसी। हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
8: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
9: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
8: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9805718346।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस्। सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बजे
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आली डेन्टल 4 नम्बर जितपुर कपिल वस्तु, दसैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-04 र 98-47-92-225।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आली डेन्टल 4 नम्बर जितपुर कपिल वस्तु, दसैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-04 र 98-47-92-225।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में देश विदेश में रहनुभएका नेपालीहरूको घर आंगन में खुशी उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धन में थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा टूर एंड ट्रावल्स कार नंबर जितपुर कपिल वस्तु प्रोपराइटर मीन थापा संपर्क नंबर 98570-23888।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007-85826 र 98470-82790।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: तपाईँलाई लालीसँग भेटाउँछौ। को हो लाली? लाली हामी प्यार

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ
3: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धभूमि 3 रनगाई कपिल वस्तु अध्यक्ष आशाराम थारू सम्पर्क नम्बर 98 635 025 02
4: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
5: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
4: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
5: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
4: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
5: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
3: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौं नयाँ टिभीएस चढौं
3: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-44-064

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रुफ राइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131570। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: यो युनाइटेड हस्पिटल यहीँनिर भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नु होला,
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
6: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: बाढगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउँ कपिल वस्तु, अध्यक्ष राजेश्याम न्यौपाने, सम्पर्क नम्बर 98470040236।
7: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्ट्सको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाढगंगा 11 बरुवा कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 98540 5315 र 98570075757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रङ, तपाईँको खुशी।
8: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
9: मोबाइल 98767424455
8: सम्पर्क राख्न सक्नुहुनेछ।
9: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
10: आमाले मिठो खाना दिनुहुन्छ। अनि

0: पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बाढगंगा 4 गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव सर्वेन्द्र देव खनाल, व्यवस्थापक भीषराज पाण्डे।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगंगा 1 बैरिया, कपिलवस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243, 9806225243 र 9813514417।
6: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
7: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
6: हो नि, खेल्ने हो, जित्ने हो।
1: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
6: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
7: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
8: केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
6: सम्पर्क नम्बर 9857050243, 9013154417 र 9013154423।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
9: लक्ष्मण घाट बोलबम धाम विकास समिति, लक्ष्मण घाट, कपिलवस्तु।
1: अध्यक्ष रणबहादुर काउचा। सम्पर्क नम्बर 9634।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो। ठण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
2: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात किनमेलका लागि बजारमा भीड बढ़्यो, तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
3: सदर चिडियाखानाले चिम्पा र चिम्पूको जन्मदिन मनायो। वन्य जन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
4: वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा चाहिँ सम्झिएर चाहिँ माया गर्नुपर्छ है। अनि चाहिँ त्यो सन्देश दिनको लागि चाहिँ पत्रको चाहिँ आफ्नै महत्व छ।
2: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्दा 34 जनाको ज्यान गयो, 19 जना घाइते, विद्यालयका सञ्चालक पक्राउ।
3: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा। मुख्य चाडपर्व अघि कस्तो छ त देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति। चालू आर्थिक वर्ष 2083-84 को दुई महीनामा 4 खर्ब 36 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको साउन र भदौमा गरी 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। दुई महीनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 23.9% बढ़ेको छ। यस्तै दुई महीनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 52,163 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 90,198 र पुनः श्रम स्वीकृति लिनेको संख्या 45,884 जना रहेको थियो। यस्तै दुई महिनामा नेपालको विदेशी मुद्रा संचित 4.3% बढ़ेको छ। असार मसान्तसम्म 38,97,67 करोड़ बराबर रहेको विदेशी मुद्रा संचित बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचित झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त हो। यस्तै दुई महिनामा चालू खाता 1,69,04 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97 करोड़ रूपियाँले बचतमा रहेको थियो। यस्तै दुई महिनामा शोधनान्तर स्थिति 1,87,68 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति 1,53,68 करोड़ रूपियाँले बचतमा थियो। गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 6.34% रहेको छ। पोहोर भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 1.87% रहेको थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तपाईँले उज्यालो अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुन्छ।
3: दशैं मनाउन घटस्थापना अर्थात गएको आइतबार यता अहिलेसम्म झण्डै 2,63,000 जनाले काठमाण्डु उपत्यका छाडेका छन्। काठमाण्डु उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा चाप बढ़ेको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाण्डु उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाका बसपा र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र हट्टे डाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाममा तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्रेले बताउनु भएको छ। भोलि शुक्रबार पछि विदा हुने भएकाले यात्रु बाहिरिने क्रममा थप बढ़नेछ। यसपालि झण्डै 10,00,000 काठमाण्ड उपत्यका छोड़ने अनुमान छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँ को आग्रह छ। नागढुङ्गा 9 विशेष सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायतका प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ।
2: यसैबीच मकवानपुरको हेटौड़ा भैसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौड़ाबाट भैंसीसम्म 25 मिनट, भैंसीबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसम्म 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
3: मुख्य चाड़ दशैं र तिहारमा चीनीको अभाव हुन नदिन आवश्यक मौजदात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीसँग अहिले झण्डै 22,000 क्विन्टल चीनी मौजदात रहेको र आवश्यकता अनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनु भएको छ। सरकारले उपलब्ध गराएको 25,000 क्विन्टल चीनी मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो। कम्पनीले मौजदात रहेको चीनी खुद्रा का साथै डिलर, सहकारी र साझेदार संस्था मार्फत वितरण गरिरहेको छ। सरकारले उपलब्ध गराएको चिनी काठमाण्डु उपत्यकामा प्रति किलो 109 रूपियाँ र उपत्यका बाहिर 110 रूपियाँमा बिक्री भइरहेको छ। खाद्य कम्पनीले यस वर्ष गएको साउन 28 नै सहुलियत पसल सञ्चालनमा ल्याएको थियो। अहिले देशका 44 जिल्लाका 193 ठाउँबाट सहुलियत पसल सञ्चालन भइरहेका छन्। अरू खाद्य वस्तुमा छूट भए पनि चिनीमा दिइँदै आएको छूट भने अहिले बन्द गरिएको मिश्रले बताउनु भएको छ।
2: यसैबीच दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा उपभोक्ताको भीड़ लागेको छ। काठमाण्डु उपत्यका बजारमा यति बेला किनमेल गर्नेको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक केन्द्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर्स तथा स्थानीय पसलमा पनि ग्राहकको भीड़ बढ़ेको छ। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाण्डुबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कतिपयको भनाई छ। तर चाड़ पर्वमा बजारमा चहल पहल बढ़ेको भए पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायको व्यापारिक अपेक्षाका बीच भने तालमेल देखिन्न। ललितपुरको मंगल बजारमा 3 दशकदेखि कपड़ाको व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यावसायिक उत्साह कम रहेको बताउनु भएको छ। बाढ़ी पहिरो, महँगी, आर्थिक संकट लगायतका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेका पनि उहाँको भनाई छ।
3: दशैंको पाँचौ दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5 रूप स्कन्द माता भवानीको भगवतीको पूजा गर्ने चलन छ। नवरात्राका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनाएको बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिनजेल हामीले 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचिति 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त, घटस्थापना यता आजसम्म झण्डै 2,63,000 काठमाण्डौ छाडे, लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह, हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू, दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात, किनमेलका लागि बजारमा भीड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
11: नेपाल दर्पणमा अब बाँकी खबर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बालबालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बालबालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। बाल बालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका आठका ती बाल बालिकालाई पञ्चवीर बुढाले भारत लैजाने गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।
2: ललितपुरमा रहेको सदर चिड़ियाखानामा चिम्पान्जी पनि छ। 9 वर्ष अघि बिरामी र नाजुक अवस्थामा चिड़ियाखाना आइपुगेका चम्पा र चिम्पु नामका चिम्पान्जी आज सबैका लागि आकर्षण बने। अफ्रिकाबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी अहिले संरक्षण गरिएको छ। चिम्पान्जीको 9 जन्मदिन र यस अवसरमा भएको कार्यक्रमबारे सुनौ यो रिपोर्ट।
11: जाउला खेलको चिड़ियाखाना भित्र चम्पा र चिम्पु नामका चिम्पान्जी राखिएको ठाउँमा आज बिहान विशेष उत्सव भयो। पहेलो र निलो रिबनले सजाइएको थियो उनीहरूको वासस्थान। भित्तामा चिम्पान्जीका तस्विरसँगै जन्मदिनको शुभकामना लेखिएका सन्देश टाँसिएका थिए। चिड़ियाखानाका कर्मचारीले केक काटे, दर्शकले ताली बजाउँदै चम्पा र चिम्पुलाई जन्मदिनको शुभकामना दिए। उनीहरूका लागि विशेष खानेकुरा समेत तयार गरिएको थियो। चिड़ियाखाना की संरक्षण अधिकृत रेणुका भण्डारी,
12: फ्रुट्स को वेराइटीज फलफूल फलफूल भेजिटेबल्स मिक्स कर हमने तैयार पारे जिसमें एवागाडो ड्रैगन फ्रूट खरबुजा अंगूर नट्स साग सब्जी मिला तैयार पारे।
11: केक काटे चिड़ियाखाना का कर्मचारी फलफूल र तरकारी भर नांग्लो बोक चंपा र चिम्पुलाई राखिएको ठाउँ भित्र पसे। चम्पा र चिम्पुले आआफ्नो भाग लिएर खान थाले। केही बेरमै उनीहरू उत्साहित हुँदै कराउन थाले। चिम्पु भाले हो र उसको उमेर चम्पा भन्दा सानो छ, तर आकारमा भने चिम्पु ठूलो र उसले धेरै खाने गर्छ। चम्पा पोथी हो, उसलाई काजु पिस्ता बदाम लगायतका सुक्खा फलफूल मन पर्छ। जन्मदिनका अवसरमा फरक तरिकाले खानेकुरा पाउँदा दुवै उत्साहित देखिएका छन्। विक्रमसम्म 2074 सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अफ्रिकी देशबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी चिड़ियाखानामा ल्याएको थियो। त्यति बेला उनीहरूको स्वास्थ्य अवस्था निकै नाजुक थियो। 4 देखि 6 महिनाका उनीहरू बिरामी अवस्थामा थिए। चिम्पान्जीका ती दुई बच्चालाई सुरुदेखि नै विशेष स्याहार र उपचारको आवश्यकता परेको थियो। सदर चिड़ियाखानाका सूचना अधिकारी गणेश कोइराला,
13: यिनीहरूलाई चाहिँ अलिकति टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, अलिकति यो विन्टरको बेलामा चाहिँ तातो दिनुपर्ने हुन्छ, त्यसले गर्दा ती सुविधा सम्पन्न हिसाबले चाहिँ हामीले चिड़ियाखानामा राखेका छौँ। त्यस कारणले यिनीहरूको चाहिँ हेल्थ पनि राम्रो छ, स्वस्थ छन्।
11: चम्पा र चिम्पुलाई सुरुदेखि नै स्याहार गर्दै आएका छन् रामकाजी पहरीले। आफूलाई स्याहार गर्ने रामकाजीलाई चम्पा र चिम्पुले राम्ररी चिन्छन्। दर्शकका बीचमा कमै आउने चम्पा र चिम्पु प्रहरीसँग भने घुलमिल छन्। उहाँसँग अंकमाल गर्ने, सँगै बस्ने र खेल्ने गर्छन्। प्रहरीका अनुसार चम्पा र चिम्पुको स्वभाव मानिसका बच्चाको जस्तै चकचके छ।
14: मान्छे र बच्चालाई त अलिकति चकचक गर्यो भने चिम्पान्जी भन्छ, यो रियल चिम्पान्जी हो, अहिले त चकचक हुने त स्वाभाविकै भइहाल्यो। कसैले जिस्काइदियो भने उनीहरू आकर्षित भएर जिस्किने, कराउने भने खुसी भएर कराउने हो। त्यति लामो समयसम्म रिसाएर चाहिँ बस्दैन, एकैछिन चाहिँ मिलिहाल्छ। विशेष गरी हामीले यसलाई चाहिँ बास्केटबल दिन्छौँ, बास्केटबल खेल्छ। यिनीहरूले मन परेको चिज लिइहाल्यो भने यसलाई खेल्न नपुग्ने।
11: चम्पा र चिम्पुको वर्षभरिको आहार व्यवस्थापनमा दाताको पनि सहयोग छ। राजी राणा प्रभु शमशेर ट्रस्टले उनीहरूको वर्षभरिका लागि खानेकुराको व्यवस्थापन गर्न 10 लाख रूपियाँ उपलब्ध गराउँदै आएको छ। चिड़ियाखानाको संरक्षण शिक्षा शाखामा 20 वर्षदेखि कार्यरत मतिसरा दाहाल,
15: राजी राणा प्रभु शमशेर ट्रस्टबाट चाहिँ हामीलाई वर्ष दिनको लागि चिम्पान्जीको खाना आउँछ 10 लाख वर्षको। त्यसैबाट चाहिँ हामीले चिम्पान्जीको चाहिँ वर्षभरिको खानेकुराहरू खुवाउने गर्छौँ, भेराइटी वाला।
11: जनावरको जन्मदिन मनाउने चलन सदर चिड़ियाखानामा नयाँ हो। यसअघि जलघोडाको जन्मदिन मनाइएको थियो भने सबैभन्दा पहिले 77 वर्षकी हात्ती पवन कलीको जन्मदिन मनाइएको थियो।
3: जनावरको जन्मदिन मनाउँदा उनीहरूप्रति माया, सम्मान र संरक्षणको भावना विकास हुने चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउनुहुन्छ।
4: चिडियाखानामा चाहिँ भएका जीव जन्तुहरूलाई पनि त्यो किसिमको चाहिँ रेस्पेक्ट गरिँदो रहेछ है भन्ने कम्तीमा पनि वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा सम्झिएर चाहिँ माया गर्नुपर्छ है भन्ने त्यो सन्देश दिनको लागि समेत पत्रको चाहिँ आफ्नै महत्व छ जस्तो लाग्छ।
2: रिपोर्ट पछि फेरि पनि खबरकै सिलसिला। आज अक्टोबर 15 तारीक विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस केन्द्रित कार्यक्रम भएका छन्। सन् 2008 मनाउन थालिएको यो दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाले साबुन पानीको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गर्छन्। हात सफा नहुँदा फैलने संक्रामक रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहज जोगिन सकिने स्वास्थ्यका विशेषज्ञ बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ।
3: यसैबीच आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ, तर कृषि कर्मको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा छन्।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका झण्डै 5000लाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ।
4: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यसैबीच भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बण्ड अर्थात क्याटास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता पनि भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ।
5: शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.67 अंकले बढ़ेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 172 कम्पनीको शेयर बढ़ेकोमा 90 घटेको छ। 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज बेनी हाइड्रो पावर प्रोजेक्टको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 2089.3% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.13 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीको 1.36 करोड़ कित्ता शेयर 4.71 अर्ब रूपियाँमा किनबेच भएको छ। यसैबीच आज चाँदीको भाव उच्च तोलामै 220 रूपियाँले घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज घटेर 2,88,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
4: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पार्टी कार्यालय छानेपामा भइरहेको मतगणना आज रातीसम्म सक्ने गरी गणना भइरहेको पार्टीको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मतगणना भइरहेको जानकारी दिनुभयो।
5: नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का सहित 4 व्यवसायीलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र राम पुकार तिवारीलाई काठमाण्डु र ललितपुरबाट पक्राउ गरेको हो। मलेसियामा रोजगारीमा जाने कामदारलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
4: यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ। अहिले देशको पश्चिमी र स्थानीय वायुको प्रभाव छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार पर्सि शनिबारदेखि देशभरकै मौसम सुधार हुनेछ। महाशाखाका अनुसार दशैंका मुख्य तीन दिनमा पनि मौसम प्रतिकूल हुने सम्भावना छैन। दशैंको मौसम विशेष बुलेटिन छिट्टै सार्वजनिक गर्ने गरी तयारी भइरहेको महाशाखाले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानको उत्तर पश्चिम शहर पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्ता 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार अरू 19 जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने सबै बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा संचालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुन प्रान्तका गवर्नर सफल करिम कुण्डीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न घाइते बालबालिकाको सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनु भएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलको क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेल गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिको खेल पनि समावेश छ। स्पेनिश फुटबलका 2 ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचिति 40 खर्ब 65 अर्ब नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
4: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात। किनमेलका लागि बजारमा भीड़भाड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
5: सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनायो। वन्यजन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाइन्।
4: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गयो। 19 जना घाइते। विद्यालयका संचालक पक्राउ।
5: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आली डेन्टल, चार नम्बर जितपुर, कपिलवस्तु। दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-60-404 र 98-4-47-92-235।
3: बड़ा निक लागे सखी अजुरिया में गाँव, बड़ा

0: सहरको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य विष्णु चौधरी समिति परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यी पर्वहरूले सबैको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र खुशी ल्याओस्। आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सद्भाव अझ प्रगाढ बनाउँदै राष्ट्रको विकास र समृद्धिको यात्रामा अघि बढ्ने प्रेरणा मिलोस्। माता दुर्गा भवानीको कृपा सबैमा रहिरहोस्। विजया दशमी, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।
1: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
0: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा, कपिलवस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98575256 र 98075718346।
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या। समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570878010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
2: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
1: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
3: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
4: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
1: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली बारगंगा एक बैरिया कपिल वस्तु
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243 9806225243 र 9813514417
1: दसैँ आयो नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ त्यसो भए यो दसैँ बनाऊ अझै विशेष
5: बजाजले ल्याएको छ बजाज गेम अफ पावर खेल्ने
1: हो नि खेल्ने हो जित्ने हो
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट
5: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा
6: केदारनाथ अटोमोबाइल प्रणाली बारगंगा एक बैरिया तपाईँको आफ्नै बजाज शोरूम
1: सम्पर्क नम्बर 9857050243 9,00,000 र 9,00,000
7: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस् शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालो आशा खुशी र समृद्धिको दीप प्रज्वलित गराओस् सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख शान्ति स्वास्थ्य समृद्धि सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया अध्यक्ष खडानन्द गौतम सम्पर्क नम्बर 9857050358

0: नमस्कार, सामुदायिक रेडियोबाट आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दाङमा खोलामा डुबेर दुईजनाको ज्यान गयो, गुल्मीको मालिकामा देवरद्वार भाउजूको हत्या, उपभोक्ता हित संरक्षणमा जुट्यो लुम्बिनी प्रदेशको निर्देशनालय, बजार अनुगमनलाई तीव्रता दिँदै लुम्बिनीदेखि निग्रोथरामसम्म थाई भिक्षुको शान्ति पदयात्रा, शान्ति बुद्धको शान्ति अहिंसा र सद्भावको सन्देश विश्वभर फैलाउने प्रयास, नवलपरासीमा 14 लाख बढ़ीको अवैध मदिरा बरामद, थप अनुसन्धान जारी र पुर्ख्यौली सिप्ले गाउँमै रोजगारी र आमदानी, मादल बनाउने पेसामा नयाँ पुस्ताको आकर्षण।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064। अब समाचार विस्तारमा। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 10 स्थित बीजगौरी प्रेमनगर सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। लु 29-37-99 नम्बरको मोटरसाइकलको ठक्करबाट बदलपुरका 65 वर्षीय वर्षाती नाउको मृत्यु भएको, दुर्घटनामा घाइते भएका नाउको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। यता कपिलवस्तु नगरपालिका 1 गौड़ी चोक स्थित काजु होटल नजिकै फेला परेको शवको शनाखत भएको छ। बुद्धभूमि 4 स्थित 39 वर्षीय रामबहादुर विश्वकर्माको शव रहेको छोरा शुभमले शनाखत गरेको प्रहरीले जनाएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका 1 पिचुर्कीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट 4 वर्षीय बालकको मृत्यु भएको छ। बाटोमा खेलिरहेका स्थानीय तुफेल अहमदका 4 वर्षीय छोरा उसेद लाई भारतीय नम्बर प्लेटको MHA-4941 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो। ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि भैरहवा स्थित सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। दाङमा छुट्टा छुट्टी खोलामा डुबेर एक वृद्धा र एक बालकको मृत्यु भएको छ। घुराई उपमहानगरपालिका 16 स्याउखोरका 65 वर्षीय बाउरी चौधरीको घर नजिकै रहेको खोलामा डुबेर मृत्यु भएको हो। खोलामा डुबेका अशक्त भएका चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खुराई लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी राजपुर गाउँपालिका चार रोइनियाका शेरबहादुर चौधरीका 12 वर्षीय छोरा आयुष चौधरीको पनि खोलामा डुबेर मृत्यु भएको छ। गुल्मीको मालिकामा देवरले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ। मालिका गाउँपालिका दुई दर्लिङको खुला खर्कका 46 वर्षीय बलबहादुर खत्रीले 42 वर्षीय ललिता खत्रीको हत्या गरेको आरोप रहेको छ। गत असोज 25 गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू ललितालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार गराएर घर फर्कने क्रममा प्रहरीले शंका लागेपछि ललितालाई गुल्मी अस्पताल पुर्याएको थियो। अस्पतालमा जाँच गर्ने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरीकारले गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभएको छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय लुम्बिनी प्रदेशले उपभोक्ता अधिकार संरक्षण र बजारमा हुने अनियमितता नियन्त्रणका लागि प्रदेशका 12 जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको छ। निर्देशनालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय कपिल वस्तुको संयोजन तथा घरेलु तथा साना उद्योग कार्यालय खाद्य प्रविधि तथा गुड़ नियन्त्रण कार्यालय उद्योग वाणिज्य संघ र पत्रकारको सहभागितामा कपिल वस्तुको बुद्धभूमि नगरपालिकामा बजार अनुगमन गरिएको छ। निर्देशनालयका वरिष्ठ शाखा अधिकृत अष्टराज गौतमका अनुसार बुद्धभूमि नगर क्षेत्रका होटल किराना पसल लगायत करिब 35 व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरिएको हो। यसअघि रूपन्देही र नवलपरासीमा पनि अनुगमन गरिएको उहाँले बताउनुभयो।
4: खाना खाने होटलहरू, मिठाई पसलहरू, किराना तथा खाद्य पसलहरू लगायत होलसेल पसलहरू समेत हामी आजको कार्यक्रममा अनुगमन गरिएको छ र समग्रमा चाहिँ हाम्रो अनुगमनमा चाहिँ अब दर्ता नगरी सञ्चालन गरेका पसलहरूकोबाट चाहिँ हामी सामानहरू पनि केही जफत गरेर नष्ट गरेका छौँ। करिब करिब आजको बजार अनुगमनबाट दर्ता पसल दर्ता नगरीकन सञ्चालन गरेका चुरोट मदिरा लगायतका हामीले करिब 7,71,000 बराबरको रुपियाँ बराबरको चाहिँ सामान हामीले चाहिँ आज जफत गरेर नष्ट गरेका छौँ।
0: अनुगमनका क्रममा व्यवसायले खरिद तथा बिक्री बिल नराखिएको मूल्य सूची र साइनबोर्ड नराखिएको खरिद बिक्री खाता व्यवस्थित नगरेको दर्ता प्रमाणपत्र नवीकरण नगरेको तथा खुद्रा बिक्रीको अनुमति लिएर थोक कारोबार गरेको पाइएको छ। यस्तै नापतोल अनुमति नलिएको र लेबल नभएका खाद्य वस्तु बिक्री गरेको समेत फेटिएको छ। उपभोक्ता हित संरक्षण ऐन 2075 अनुसार अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायमाथि आवश्यक कार्यवाही गरिएको अनुगमन समितिका संयोजक तथा कपिल वस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविष्य घिमिरेले जानकारी दिनुभएको छ। अनुगमन टोलले बुद्धभूमि नगरपालिका दुई अन्तर्गत गोरीसिंगे बडहरा र बुटी क्षेत्रबाट पनसार छलित गरी अवैध रूपमा भित्राइएका भारतीय सुटेजन्य पदार्थ तथा कुटका समेत बरामद गरेको थियो। बरामद गरिएका सामग्री नष्ट गरिएको समितिले जनाएको छ। पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ। बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषदको बैठकले उपभोक्ता अधिकार संरक्षण बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थालाई प्राथमिकता दिएको छ। बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण व्यवसायलाई कानून दायरामा ल्याउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा पाउने अवस्था सुनिश्चित गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिएको निर्देशनालयका वरिष्ठ अधिकृत नरबहादुर अर्यालले बताउनु भएको छ। अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय कपिल वस्तुका प्रमुख सन्तोष खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिल वस्तुका प्रमुख राजेन्द्र सिंह लोध, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सीता बन्जाडे लगायतको सहभागिता रहेको थियो। कपिलवस्तुको बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अरियालले नगरभित्रका सामुदायिक वनहरूको आय व्याय सन्तोषजनक रहेको र सुशासन तथा पारदर्शिता सहित बजेट सदुपयोग भइरहेको बताउनु भएको छ। बिहिबार बाढगंगा नगरपालिका दुई नन्दनगर स्थित श्री मनकामना सामुदायिक वन उपभोक्ता समूहको 19 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सामुदायिक वनले स्थानीय तहमा बुझाउनु कर कार्यान्वयनका लागि प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो।
5: सामुदायिक वनहरू हाम्रा नगरपालिकाभित्र हाम्रा 36 सामुदायिक वनहरू छन्। सामुदायिक वन हाम्रा धार्मिक वन र केही साझेदारी वन समेत जोडिएर हाम्रा 36 सामुदायिक वनहरू हाम्रो नगरपालिकामा मौजुद छन्। समग्रमा हाम्रा चाहिँ सामुदायिक वनहरू हाम्रो नगर स्थानीय सरकारको सहकार्यमा एउटा पूर्वाधार निर्माणको लागि एउटा अमूल्य चाहिँ महत्वपूर्ण योगदान दिइरहेका छन्। 1,80,00,000 त यो एउटा सामुदायिक वनले चाहिँ रोयल्टी बुझाएको छ। त्यसको त हाम्रो नगरपालिकाले त्यसबाट प्राप्त गर्नु भने 35,00,000 भन्दा बढी त एउटा सोडा आउँथ्यो। त्यो हाम्रै विकास निर्माणमा खर्च गर्ने पैसा थियो, यहाँहरूकै उपभोक्ताहरूको घर दैलोमा विकास निर्माण खर्च गर्ने पैसा थियो। आज 1,00,000,000,000 भन्दा ज्यादाको चाहिँ वन पैदावार हाम्रो नगरपालिकाबाट हाम्रो चाहिँ बिक्री भइरहेछ।
0: कार्यक्रममा बाढगंगा नगरपालिका दुईका वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेले सामुदायिक वन तथा वडा कार्यालय बीचको समन्वय विकास निर्माणका कामहरू भइरहेको बताउनुभयो। स्थानीय विकासका गतिविधिलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।
6: आज सामुदायिक वन वास्तवमा पहिला कुरा गर्दा यो अचम्मको हुन नसक्ने काम जस्तो कुरो जस्तो पनि लाग्थ्यो र अहिले यसले कर्मश वैधानिक रूपमा आफूलाई स्थापित गर्दै जान्छ। हाम्रो वनको अवस्थामा पनि निकै सुधार भएको छ। लोभ लाग्दो हिसाबले, प्रशंसनीय हिसाबले, अनुकरणीय हिसाबले वनको वृद्धि, विकास, संरक्षण, सम्वर्धन पनि भइरहेको छ। देशका विभिन्न ठाउँहरूबाट अध्ययनको निमित्त हाम्रो वडाभित्र, हाम्रो नगरपालिकाभित्र महानुभावहरू आउने, अध्ययन गर्ने, यहाँबाट शिक्षा लिएर यो वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत अहिले जो वन सम्वर्धन प्रणालीबाट यी कामहरू अगाडि बढेका छन्।
0: वनका अध्यक्ष मुक्तबहादुर कार्कीले संस्थाका गतिविधि तथा अवस्थाबारे धारणा राख्नु भएको थियो। अध्यक्ष कार्कीले सामुदायिक वनको उत्पादकत्व वातावरणीय सन्तुलन कायम गर्नका लागि वैज्ञानिक तथा दिगो वन व्यवस्थापन, वृक्षारोपण तथा हरियाली प्रवर्धन, वन पैदावारको न्यायोचित उपयोग, उपभोक्ताको सामाजिक तथा आर्थिक विकास, वातावरण तथा जैविक विविधता, सुशासन, पारदर्शिता तथा सहभागितालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
7: हामीले यस समितिमा आगमन पश्चात उपभोक्ताहरूको मृतक परिवारलाई प्रथम वर्ष सब धानको लागि निशुल्क दाउरा वितरण, दोस्रो तेस्रो क्रमशः 5,555 र 7,000 क्रिया खर्च पनि हामी दिँदै आएका छौं र यस वर्ष रु 10,555 प्रदान गर्ने लक्ष्य राखिएको छ। विगत वर्षमा सिंचाईका हामीले केही रकमहरू राख्दै आएका छौं र केही कार्यान्वयन गर्दै आएका छौं, जसमध्ये गत सालको रु 40,00,000 रुपियाँ हामी छुट्याइएको थियो भने यस वर्ष सिंचाईतर्फ हामीले 90,00,000 विनियोजन गरिएको छ।
0: साधारण सभामा वनका सचिव गंगा कुमारी फट्टराईले प्रगति प्रतिवेदनको अध्यक्ष लक्ष्मी चौधरीले आर्थिक प्रतिवेदन तथा लेखा समितिका सदस्य दीपक भूषालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सबै प्रतिवेदन पारित भएका छन्। कार्यक्रममा सामुदायिक वनका पूर्वाध्यक्ष अमित पौडेल, बाढगंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विश्व कार्की डिभिजन सब डिभिजन तथा वन कार्यालय पिपराका प्रमुख दिनेश जयसवाल, वैज्ञानिक वन महासंघका जिल्लाध्यक्ष डिलीराज रेग्मी, मौरी पालन उत्पादन सहकारी संघका अध्यक्ष लीलापति घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। साधारण सभामा आर्थिक वर्ष 2083-84 लागि 9,14,50,750 रूपियाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा श्रृंगार सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय उपभोक्तालाई रोजगारी दिएर राहत पुर्याएको छ। वन क्षेत्रको झाड़ी सरसफाई, फायरलाइन निर्माण तथा सरसफाई र काठ व्यवस्थापनका मार्फत समले उपभोक्तालाई आमदानीको अवसर प्रदान गरेको कार्यक्रममा 80 देखि 100 जना उपभोक्ता सहभागी रहेका थिए। उनीहरूले 10 देखि 15 दिनसम्म काम गरे बापत कुल 8 देखि 9 लाख रूपियाँसम्म पारिश्रमिक प्राप्त गरेका छन्। दशैंको मुखमा ज्याला पाएपछि उपभोक्तालाई चाडपर्वको खर्च व्यवस्थापन गर्न सहज भएको छ। वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले 14 वार्षिक साधारण सभाबाट स्वीकृत कार्यक्रम अन्तर्गत वन संरक्षण र उपभोक्तालाई रोजगारी दिने उद्देश्यले काम सञ्चालन गरिएको बताउनुभयो।
8: यस सिंगर सामुदायिक वनभोक्ता समूहको वार्षिक साधारण सभाबाट स्वीकृत कार्यक्रम मध्येको वन क्षेत्रको झाडी सरसफाई अनि फायर लाइनको झाडी सरसफाई र धगतीको झाडी सरसफाई काम चाहिँ हामी दशैं अगाडि नै गर्ने र हाम्रो आम उपभोक्ताहरूले काम गरेर पारिश्रमिक पाएर दशैंलाई चाहिँ खर्चको लागि जो हुन्छ भन्ने उद्देश्यले हामी झाडी सरसफाई कार्यक्रम गरेका थियौँ। जस अनुसार चाहिँ आज हामीले संस्थाबाट हाम्रो उपभोक्ताहरू 80 देखि 100 जनाले लगभग 10 देखि 15 दिनभित्र काम गरेर चाहिँ 8 देखि 9 लाख रुपियाँ चाहिँ आज पारिश्रमिक पाउँदै हुनुहुन्छ र सम्पूर्ण आम उपभोक्ताहरूलाई चाहिँ त्यो पारिश्रमिक ज्याला पाउँदै गर्दाखेरि उहाँहरूको घरमा चाहिँ दसैँ तिहारको लागि चाहिँ केही सहयोग हुन्छ भन्ने उद्देश्यले हामीले झाडी सरसफाई कार्यक्रम गरेका थियौँ। जस अनुसार उहाँले आज प्राप्त गर्दै हुनुहुन्छ, उहाँ खुसी हुनुहुन्छ र सँगसँगै यस सिंगर सामुदायिक उपभोक्ता समूहको तर्फबाट यस उपभोक्ता क्षेत्रका आम उपभोक्ताहरू देशवासी र नेपालीहरू यस संसारभित्र जहाँ चाहिँ छरेर बस्नु भएको छ उहाँहरू सम्पूर्णलाई यस समूहको तर्फ र मेरो व्यक्तिगत तर्फबाट चाहिँ आउँदै गरेको विजय दशमीको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
0: सामुदायिक वनको यस पहलले एकातिर वन क्षेत्रको सरसफाई र आगलागीको जोखिम न्यूनीकरणमा सहयोग पुर्याएको छ भने अर्कोतर्फ स्थानीयले आफ्नै क्षेत्रमा काम गरेर आमदानी गर्ने अवसर पाएका छन्। काम गरेर ज्याला पाएपछि परिवारसँग खुशीका साथ दशैं मनाउन सहज भएको उपभोक्ताहरूले बताएका छन्।
9: नमस्ते, मेरो नाम राकेश थारू हो। यसै सिंहघाट वन उपभोक्ताले हामीलाई रोजगार दिएकोमा अत्यन्तै खुसी छौँ, किनभने यो वन उपभोक्ताले हाम्रो लागि सरसफाई कार्यक्रम अनि वन संरक्षण कार्यक्रमहरू रोजगारहरू दिनुभएको थियो र दसैँ हालतालाई अघि नै उहाँहरूले हामीलाई रोजगार दिनुभएकोमा अत्यन्तै खुसी छौँ।
10: नमस्कार, मेरो नाम परमवती थारू हो, बारगङ्गा नगरपालिका 4 बजेरा घर। हामी महिला पनि बेरोजगार बस्छौँ। एसिङघाट समुदाय पनि उपभोक्ताले रोजगार दियो, धेरै नै खुसी छौँ। दसैँमा चाहिँ यसो के अरे पैसा पनि पायौँ काम गरेको।
0: वन संरक्षण स्थानीयको आर्थिक हितलाई वन संरक्षण र स्थानीयको आर्थिक हितलाई जोड्ने श्रृंखार सामुदायिक वनको यो प्रयासले उपभोक्तामा उत्साह थपेको छ। बाडगंगा नगरपालिका नौफलवाड स्थित नयाँ किरण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष 2082-83 को 3,29,00,000 रूपियाँ बराबरको आय व्यय सार्वजनिक गरेको छ। संस्थाको 15 वार्षिक साधारण सभामा कोषाध्यक्ष पोम प्रसाद आर्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। सभामा अध्यक्ष प्रेमलाल गिरीले आगामी वर्षको नीति तथा कार्यक्रम र लेखा संयोजक सोमलाल गिरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था र आगामी योजनाबारे छलफल गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष कमल पौडेलले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्नुपर्ने बताउनुभयो भने जिल्ला सहकारी संघका अध्यक्ष ध्रुव बेलवासले शेयर सदस्यलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड़ दिनुभयो। विश्व शान्तिको कामना गर्दै थाइल्याण्डबाट आएका 25 जना बौद्ध भिक्षुले बुद्ध जन्मस्थलदेखि लुम्बिनी बुद्ध जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रो धराम कुदानसम्म शान्ति पैदल यात्रा गरेका छन्। रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोत नेतृत्वमा थाई भिक्षुहरूले शान्ति, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्दै पैदल यात्रा गरेका हुन्। विश्वमा शान्ति कायम गर्ने उद्देश्यले यात्रा गरिएको प्रमुख भिक्षु सुपोतले बताउनु भएको छ। वार्ड थाई नेपालका सचिव राजेश गेवालीका अनुसार निग्रो थराम भगवान गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो। बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कनुभएका गौतम बुद्धले यही स्थलमा आफ्ना छोरा राहुललाई पहिलो पटक भेट्नु भएको धार्मिक मान्यता रहेको छ। सचिव गेवालीले बुद्धका शान्ति, करूणा, मैत्री र अहिंसाका सन्देशलाई विश्वभर फैलाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले लुम्बिनीदेखि निग्रोथरामसम्मको पैदल यात्राले बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्न समेत सहयोग पुग्ने बताउनुभयो। तपाईले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
11: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। भारतीय बजारबाट भन्सार छली गरी नेपाल भित्राइएको ठूलो परिणामको मदिरा पश्चिम नवलप्रासीमा प्रहरीले बरामद गरेको छ। प्रहरीले बिहिबार सुस्ता गाउँपालिका पाँच महलबारी स्थित भित्री सड़क खण्डबाट करिब 14,84,000 रूपियाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी परीक्षक रामबहादुर केसीका अनुसार भारतीय बजारबाट अवैध रूपमा नेपालतर्फ मदिरा भित्र्याउँदै गरेको गुप्त सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको थियो। दाङको राप्ती गाउँपालिकाले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरू गरेको छ। गाउँपालिकाले बिहिबार पालिकाका मुख्य बजार क्षेत्रका 17 किराना पसलमा अनुगमन गरेको हो। उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्ने तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले सिसनिया, मिलनचोक, पत्थरगढवा, पिपरी, बीजगौरी र मौरीघाट क्षेत्रका किराना पसलमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। अनुगमनका क्रममा केही किराना पसलमा म्याद गुज्रिएका तथा लेभल नभएका सामान फेला परेका छन्। यस्तै केही पसलमा मूल्य सूची नराखिएको र एउटै फर्मको नाममा विभिन्न प्रकारका सामान बिक्री गर्ने गरेको समेत पाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ़ने भएकाले उपभोक्ताको हित संरक्षण, खाद्य वस्तुको गुणस्तर कायम र बजारमा मूल्य पारदर्शिता सुनिश्चित गर्न अनुगमन गरिएको बताउनु भएको छ। उहाँका अनुसार अनुगमनका क्रममा देखिएका कमी कमजोरी बारे व्यवसायलाई जानकारी गराउँदै प्रचलित नियम अनुसार व्यवसाय सञ्चालन गर्न समेत सचेत गराइएको छ। दशैं तिहार नजिकै गर्दा खुराई उपमहानगरपालिका दुई ठाटी खोलाका 41 वर्षीय अनन्त बहादुर सार्कीलाई मादल बनाउन र मरमत गर्न भ्याइ नभ्याइ छ। पुर्ख्यौली सिपलाई पेसा बनाएर उहाँले चाड पर्वमा बढ़ने माग पूरा गर्न चारजना कामदारलाई समेत रोजगारी दिनुभएको छ। सार्कीले बुबा टंक बहादुरबाट सिकेको सिपलाई निरन्तरता दिँदै मादलसँगै तबला र ढोलक पनि बनाउँदै आउनु भएको छ। उहाँका अनुसार दैनिक 15-20 जनासम्म ग्राहक मादल किन्न तथा मरमत गर्न आउने गरेका छन्। उहाँले बनाएका मादल 1000 800 देखि 3000 रूपियाँसम्म बिक्री हुने गरेका छन् भने मर्मतमा 1000 देखि 10000 रूपियाँसम्म खर्च हुने गरेको छ। असोज दोस्रो साताको अविराल वर्षाले काली गण्डकी करिडोरको तल्लो खण्डमा सड़कतर्फ 6,51,00,000 रूपियाँ बराबरको क्षति पुर्याएको छ। पहिरो सड़क भाँसिने पर्खाल भत्कने र लेदो थुप्रने समस्याका कारण तत्काल मर्मत समरका लागि 65,50,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिन भन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दाङमा खोलामा डुबेर दुईजनाको ज्यान गयो, गुल्मीको बालिकामा देवरद्वारा फाउजूको हत्या। उपभोक्ता हित संरक्षणमा जुटियो लुम्बिनी प्रदेशको निर्देशनालय, बजार अनुगमनलाई तीव्रता दिँदै लुम्बिनीदेखि निग्रोथरामसम्म थाई भिक्षुको शान्ति पदयात्रा, बुद्धको शान्ति अहिंसा र सद्भावको सन्देश विश्वभर फैलाउने प्रयास। पश्चिम नवलपरासीमा 14,00,000 बढ़ीको अवैध मदिरा बरामद, थप अनुसन्धान जारी। र पुर्ख्यौली सिप्ले गाउँमै रोजगारी र आमदानी, मादल बनाउने पेशामा नयाँ पुस्ताको आकर्षण। हवस् एफएम ब्यान्डको 99.2 समयघासँगै वेबसाइट www.budavaj.com, हाम्रो पात्र र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शोभा पनि विदा हुन्छु। नमस्कार।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
12: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
13: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
12: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, कपिल वस्तु।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
14: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
15: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाए, कपिल वस्तु। अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635-025-02।
16: प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, राजोपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो।
0: सर्वोच्चमा सिफारिश, चार न्यायाधीश विरूद्ध कार्तिक नौबाट उजुरी दिन मिल्ने, 5 लाख मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान, सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो,
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो।
0: र विश्व एसियन खेलकुदमा काश्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याप्त गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी राहुलबाट।
5: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश, चार न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
6: समृद्ध नेपाल सुखी नेपाली भनेका छौं, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिया छ, अझ पछाडि धकेल, गत वर्षको घटनाले अझ पछाडि धकेल, केही दशक पछाडि धकेल, यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेल। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
5: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पछि सड़क मानवहरूको व्यवस्थापन र माग्नी प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रासोपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्याण्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्याण्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्याण्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अनि यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
5: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि उहाँको भनाइ छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षा कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
2: आपसी विश्वास उत्तरदायित्व निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
5: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्व आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तन

0: उठाउनु पर्ने माग गरेका थिए।
1: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
2: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेको छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटेकोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ।
3: संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड साइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम खुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
0: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
4: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिएको जुन एप्रोच हामीले भन्दै गर्छौँ जहिले पनि अलिकति रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कारण तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
5: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
6: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि, भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल

0: तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला बालबालिका किशोरी अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा दुर्व्यवहार उपेक्षा शोषण विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
4: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
3: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
4: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
3: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
4: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
5: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनु भयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
8: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानव यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
7: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सके वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै। तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
9: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चल्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्था बारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 मा चाहिँ समन्वय गरेर सो सम्बन्धमा जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
7: ट्राफिक प्रहरीका इन्स्पेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि,
10: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन। चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
5: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
11: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
3: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
4: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
3: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
11: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
5: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
3: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
10: धन्यवाद।
3: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कस्तो बनिरहेका छन् त्यहाँबाट अगाडि बढौं।
10: कांग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि कांग्रेसलाई चाहिँ चाड नआए जस्तो, तर पनि उभिरिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछ।
3: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह, त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि? त्यो शहरबाट, गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि
10: यस्तो हुन्छ? मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक, त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका, चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक, सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति, सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
3: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि, एक प्रकारको भेटघाट मात्रै हो कि, अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ गर्नुपर्नेछ भन्ने छ?
10: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एकअर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार राम्रो चिन्तन राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रभाव गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
3: काम गर्न थालेको त 6 महिना भयो होइन तपाईँले?
10: 6 महिना भयो।
3: 6 महिनामा कतिपटक आउने जाने गर्नुभयो जिल्ला?
10: 3-4 पटक गए।
3: धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
10: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने संशोधन गर्ने निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
3: 6 महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो यहाँले?
10: ठ्याक्कै गनेर त छैन, तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
3: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
10: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए, र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
3: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
10: नागरिकबाट विभिन्न विषय विषय विधा विधाका कुराहरूमा कोही व्यावसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ, त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
3: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
10: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघ मातहतबाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन्, त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुराहरू बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
3: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
10: मेरो सम्बन्ध एकदमै प्रगाढै छ, राम्रो,
3: अहिले पनि
10: अत्यन्त राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
3: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
10: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे, राजसपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ।
3: भर्खरै कि अलि पहिले?
10: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यही सम्झे पनि, त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
3: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गोल गर्दो रहेछ? किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ, तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
10: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौं, हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिककै हुन्छ, त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ? बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिलेकाहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
12: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राज्यपालले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ। 5,00,000 मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ। सुशासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल भित्रपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मसौदा
13: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस्। सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
14: यति बेला साँझको आठ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। आन्तरिक अर्थतन्त्र सुस्त, बाह्य सूचक मजबूत, सरकारको आमदानी भन्दा खर्च धेरै, दशैंका बेला अचाक्ली मूल्य वृद्धि, बालेन सरकारले जन अपेक्षा हात लायो शून्य भएको टिप्पणी।
1: औद्योगिक क्षेत्रको पनि त्यति सन्तोषजनक छैन, राम्रो चाहिँ पोजिटिभ छ ग्रोथ, तर त्यति सुधार हुनुमुख चाहिँ अझै हुन सकेका छैन, त्यसमा पनि सुधार हुन आवश्यक छ।
2: अब आम जनतालाई हात लाएर सुन्न जस्तो देखियो कि त्यसलाई त्यो थुप्रेकोलाई तपाईँले ब्याङ्कमा भएकोलाई कसरी उपयोग गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुहुन्छ, निजी क्षेत्रको लगानी प्रवर्धन गर्नुहुन्छ।
3: सुखी नेपाली बनाउनका लागि पहिले दुःख निवारण गर्नुपर्छ।
0: सरकारद्वारा नेपालमै वार्षिक 5,00,000 टन क्षमताको हरित युरिया मल कारखाना खोल्न प्रस्ताव आह्वान। रसुवा र भुटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि रेडक्रसले 2,000 घर बनाउने। कहिल्यै नसुध्रेका राजमार्गका होटल तथा रेस्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कड़ा निर्देशन। गुणस्तरहीन खाना बेचे कार्यवाही हुने। दशैंमा उपत्यका छाड्ने सर्वसाधारणको भीड़। उपत्यकामा 8,000 भन्दा बढ़ी प्रहरी परिचालन। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। आन्तरिक अर्थतन्त्र सुस्त देखिएको छ, बाह्य सूचक थप बलियो देखिएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको साउन र भदौ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार चालू खाता शोधनान्तर स्थिति र विदेशी विनिमय संचितको अवस्था थप बलियो देखाएको छ। नेपालको विदेशी मुद्रा संचित 40,65,78,00,000,000,000 रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2083-84 दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचित 20.9 महिनाको वस्तु आयात र 17.8 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दावी राष्ट्र बैंकको छ। तर यो आम जनताका लागि भने हात लाग्यो शून्य जस्तो देखिएको अर्थविद डाक्टर डिडीराज खनालले बताउनु भएको छ।
3: नभए आम जनतालाई हात लाएर सुन्न जस्तो देखियो कि त्यसलाई त्यो थुप्रेकोलाई तपाईँले ब्याङ्कमा भएकोलाई कसरी उपयोग गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुहुन्छ, निजी क्षेत्रको लगानी प्रवर्धन गर्नुहुन्छ, आम जनताको हातमा पैसा पुग्ने रोजगारी बढ्ने गर्नुहुन्छ, त्यो भयो भने भयो, भएन भने भएन भन्ने कुराको यो तपाईँले अघि नै उल्लेख गरे जस्तो दुई महिनाको तथ्याङ्कले पनि अहिले पनि आन्तरिक अर्थतन्त्र चाहिने तपाईँको फस्टाउन सकेको छैन। जुन किसिमको एउटा तपाईँको एउटा निजी क्षेत्रको अविश्वासको अवस्था हो त्यो कायमै छ। र अझ यो बीचमा सबभन्दा डरलाग्दो पक्ष के हो भनेदेखि जुन ढंगले जुन रफ्तारमा जुन गतिमा मूल्य बढेको छ त्यो ज्यादै चाहिने एकदमै चाहिँ संवेदनशील छ आम जनताको उपभोक्ताको। अझ यो चाहिँ तपाईँको यस्तो चाडपर्वको बेलामा मान्छेहरूलाई चाहिँ निकै यसले चाहिँ प्रताडित गरेको छ भन्ने मलाई लाग्छ।
2: सरकारको आमदानी कम खर्च बढ़ी भएको छ। सरकारको खर्च 1,99,84,00,000,000 र राजस्व परिचालन 1,83,21,00,000,000 रहेको छ। समीक्षा अवधिमा कुल राजस्वमा अप्रत्यक्ष करको अंश 75.3%, प्रत्यक्ष करको अंश 18.2%, गैर कर राजस्वको अंश 5.8% र अन्य प्राप्तिको अंश 0.7% रहेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष करको अंश घटेको छ भने अप्रत्यक्ष कर र गैर कर राजस्वको अंश बढ़ेको छ र अन्य प्राप्तिको अंशमा कुनै पनि परिवर्तन नभएको राष्ट्र बैंकले जनाएको छ। यसले सरकारले आमदानी भन्दा खर्च बढ़ी गरेको देखिएको छ। त्यसो त चाडपर्वको मुखैमा बजार भाव अचाक्ली बढ़ेको छ। भदौमा महँगी दर 6.34% कायम भएको छ। साउन महिनामा यस्तो मूल्य वृद्धि 5.96% थियो। साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 7.54% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.69% रहेको छ। चालू आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक 16.68%, फलफूलको 15.99%, चिनी तथा चिनीजन्य पदार्थको 12.14%, माछा तथा मासुको 7.34%, तरकारीको 7.07% र मरमसलाको 6.71%ले बढ़ेको छ। गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक 12.77%, मदिराजन्य पेय पदार्थको 8.83%, कपड़ा तथा जुत्ता चप्पलको 7.06%, फर्निसिङ तथा घरायसी उपकरणको 6.01% र सूर्तिजन्य पदार्थको 5.45% मूल्य बढ़ेको छ। उपभोक्ताले महँगो मूल्यमा सामान खरिद गर्नुपर्ने अवस्था छ भने ज्याला दर अर्थात तलब भने बढ़ेको छैन। आम जनताको अपेक्षा अनुसार अर्थतन्त्र सुधार गर्न वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकार चुकेको अर्थविद खनालले बताउनुभयो।
3: आमदानी बढ्न त तपाईँको आएको थुप्रिएको पैसा निजी क्षेत्र मार्फत लगानी हुनु पर्यो, साना उद्योग व्यवसाय बढ्न पर्यो, अनि आम जनतामा चाहिँ तपाईँको आय आर्जनको स्रोत चाहिने फैलिएर जान पर्यो, रोजगारी बढ्नु पर्यो, त्यो त्यो नै हो। त्यसले गर्दाखेरि एउटा अनुकूलता आउने र त्यसले फेरि आपूर्तिको हिसाबले त्यसले चाहिने मूल्यमा पनि त्यसले अनुकूलता ल्याउँछ। बढी आपूर्ति भइसकेपछि तपाईँको माग सबै एक प्रकारको समायोजन हुन्छ, तर यहाँ चाहिँ ठिक त्यस्तो भएन। एउटा सुविधा छ, त्यो सुविधाको मैले भने जस्तो उपयोग गर्न सकेनौ। आन्तरिक अर्थतन्त्र अहिले पनि खुम्चिएको स्थिति छ। आम जनता चाहिने अझ यो मूल्यको मागले अभावले अझ ग्यास अहिलेसम्म पनि पाइँदैन, त्यसले गर्दाखेरि एउटा बडो प्रताडित भएको चाहिने अवस्था छ। त्यसो भएको हुनाले पनि जुन अपेक्षा सहित आम जनताले ओभर हल्डिङ टू थर्ड अलमोस्ट सरकारलाई चाहिँ पार्टीलाई चाहिँ बहुमत दिएका थिए र जुन अपेक्षा थियो अब त्यो अपेक्षा अनुरूप चाहिँ सरकारले काम गर्न सकिरहेको छैन र उसले सरकारले चाहिँ अब यो सबै स्थिति हेरेर रिभ्यू गरेर अब
2: विक्रेशन नाप्रभा नेपाली रूपियाँमा 23.9% र अमेरिकी डलरमा 13.5% बढेको छ। चालू आर्थिक वर्षको भदौ महिनाको विक्रेशन आप्रभा 221.31 करोड़ रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रायोजित कर्जा 1.6% अर्थात 93.52 अर्ब वृद्धि भई 59.5 अर्ब 58 करोड़ रूपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा 7.3% बढ़ेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप 0.9% अर्थात 72 अर्ब 80 करोड़ वृद्धि भई 83.49 अर्ब 72 करोड़ पुगेको छ। भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप 14.4% बढ़ेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार वैशाखदेखि असारसम्मको आर्थिक वृद्धिदर आर्थिक वर्ष 82-83 लागि प्रक्षेपण गरिएको भन्दा बढ़ी हुने देखिएको छ। तर 18 क्षेत्रमध्ये औद्योगिक क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ। तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुनीराज लामिछानेले एउटा क्षेत्र मात्रै सकारात्मक देखिन नसकेको बताउनुभयो।
4: औद्योगिक क्षेत्रको पनि त्यति सन्तोषजनक छैन, राम्रो चाहिँ पोजिटिभ छ ग्रोथ, तर त्यति सुधार उन्मुख चाहिँ अझै हुन सकेका छैन। त्यसमा पनि सुधार हुन आवश्यक छ, त्यस्तो अवस्था छ। अब ठ्याक्कै गत चौमासीमा के थियो तेस्रो क्वार्टरलीमाको तुलना गर्यो भने चाहिँ सबै क्षेत्र पोजिटिभ देखिन्छ, एउटा क्षेत्र म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ नेगेटिभ देखिन्छ। गत यो वैशाख जेठ असाढभन्दा अगाडिको हिसाब हेर्ने हो भने चाहिँ म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ त्यति सुधार हुन सकेको अवस्था देखिँदैन। म्यानुफ्याक्चरिङ सेक्टर, प्रशासनिक क्षेत्र र कृषि क्षेत्रमा चाहिँ अलिक सुधार गर्न सक्यो भने चाहिँ राम्रो देखिन्छ। र अब अहिले चाहिँ अझै हाम्रो यो आर्थिक वर्षमा आइपुग्दा चाहिँ कन्स्ट्रक्सनको क्षेत्र र म्यानुफ्याक्चरिङको क्षेत्रमा राम्रो आयो भने चाहिँ राज्यले लिएको लक्ष्य पूरा गर्ने देखिन्छ यसो हेर्दाखेरि।
2: बालेन्द्र शाह बालेन प्रधानमन्त्री बनेपछिको पहिलो 3 महिनामा नेपालको अर्थतन्त्र 4% विस्तार भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्रीका रूपमा बालेनले गत चैत 13 गते पदभार सम्हाल्नु भएको थियो। सरकारले आर्थिक वर्ष 82-83 अर्थतन्त्र 3.85% वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो। सरकारको लक्ष्य पूरा गर्न अब बाँकी महिना मजैले काम गर्नुपर्ने देखाएको लामिछानेले बताउनु भएको छ। अहिले नै आत्तिनुपर्ने अवस्था भने नभएको तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुनीराज लामिछानेले बताउनुभयो।
4: आत्तिनुपर्ने त देखाएन, किनभने अहिलेसम्म नेगेटिभमा हामी गएकै छैनौँ होइन, 4 एभरेज 4 सरकारले लिएको छ 7 पुर्याउने भन्ने लक्ष्य 5 वर्षभित्रमा होइन। अब सरकारले लिएको लक्ष्यमा 4 देखियो भनेपछि अब हामी यो 12 जुन काम गर्दैछौँ अलिकति पेन्डामिकले हामीलाई केही असर गर्छ भन्ने छ होइन, र यो 4 हामीले 7 पुर्याउनलाई त धेरै टाढा त छैन, किनभने हामीसँग अवसरै अवसर छन्। जस्तै अब अहिले पेन्डामिकले गर्दा हामीलाई अवसर भन्दा पनि हामीलाई अलि अप्ठ्यारो पऱ्यो, सबै क्षय भएको छ, लस एन्ड ड्यामेज धेरै भएको छ नि होइन। तर 2 भएको लस एन्ड ड्यामेजलाई अब हामी 10 महिनामा पूर्ति गर्ने सम्भावना त धेरै छ नि त। हामीले खर्चहरू बढाउने, कन्स्ट्रक्सन क्षेत्र बढाउने हुने बित्तिकै यो 4 भएको जीडिपीको ग्रोथ रेट हामी 7 त लक्ष्य सजिलै पुग्छौँ, तर अब हामीले यो 10 चाहिँ अलि राम्रोसँगले काम गर्नुपर्छ भन्ने किसिमको चाहिँ लक्ष्य यसले देखाउँछ। यसले
2: सरकारलाई अर्थतन्त्र चलायमान गराउन सकस परेको छ। निजी क्षेत्रको विश्वास जित्न नसक्दा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ। रोजगारी सृजना गर्न सरकारले सकिरहेको छैन। श्रम शक्ति विदेश पलायन हुन रोकिएको छैन। अब सरकारले कुरा होइन काम गर्नुपर्ने आवश्यकता छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
5: सरकारले नेपालमै व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रियालाई अगाडि बढ़ाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब 5,00,000 मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित यूरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको हो। मन्त्रालयले आज सूचना जारी गर्दै इच्छुक योग्य कम्पनी संयुक्त लगानी तथा कन्सोर्टियमसँग यस्तो प्रस्ताव माग गरेको हो। सूचना अनुसार निर्माण गरिने उक्त व्यावसायिक प्लान्टको क्षमता भविष्यमा आवश्यकता अनुसार बढ़ाउन सकिने हुनुपर्नेछ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं तिहार र छठ लगायत चाडपर्वमा राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता कायम राख्न कड़ा निर्देशन दिएको छ। विभागले जरूरी सूचना जारी गर्दै मापदण्ड उल्लंघन गर्ने व्यवसायीलाई कड़ा कार्यवाही गर्ने चेतावनी दिएको हो। चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रीलाई खाना र खाजा खुवाउने होटल रेस्टुरेन्ट मिठाई पसल चमेना गृह क्याटरिङ र भोजनालयलाई लक्षित गर्दै विभागले तोकिएका नियम अनिवार्य पालना गर्न सचेत गराएको छ। सूचना अनुसार मापदण्डको पालना नगरी खाजा खाना एवं नास्ता उपलब्ध गराइएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2021 बमोजिम कार्यवाही हुनेछ। विपदको उच्च जोखिममा रहेको नेपाल भूकम्पबाट हुन सक्ने सम्भावित क्षति विरूद्ध जुत्न अन्तर्राष्ट्रिय पूँजी बजारमा जोड़िने भएको छ। विश्व ब्याङ्क संघको सहकार्यमा नेपालले यस्तो क्षतिमा आपतकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पूँजी बजारमा ऋणपत्र बन्ड जारी गर्ने तयारी थालेको हो। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1,000 अस्थायी आवास र 1,000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समिति अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहिबार पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका करिब 5,000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने सहमति भएको भण्डारीले बताउनु भएको छ। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्किने सर्वसाधारणको चहल पहल बढ़िरहेको छ। दशैं मनाउन गन्तव्यतर्फ जाने यात्रुको आज नयाँ बस पार्कमा उल्लेख्य भीड़ लागेको थियो। यस्तै फूलपाती नजिकैले गर्दा उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ़दै जाँदा काठमाडौँको कलंकी कोटेश्वर बल्कु लगायत स्थानमा घर फर्किने यात्रुको चाप बढ़ेको छ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा दशैंको सुरक्षाका लागि 8,000 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ। सिन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त बाबु थापा भनिने मेघबहादुर थापा सर्लाईबाट पक्राउ परेका छन्। सर्लाई प्रहरीले उनलाई बागमती नगरपालिका एक स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो। थापाको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन र 15 राउण्ड गोली बरामद भएको छ। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका थापा गत वर्ष भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। दशैंको मुखमा मात्रै बजारमा करिब 63 अर्ब रूपियाँ बराबरको थप मुद्रा प्रवाहित भएको छ। नेपाल राष्ट्र बैंक अनुसार असोज महिनामा मात्र 100 बराबरको नोट बजारमा थपिएको छ। भदौसम्म बजारमा 7,94 अर्ब रूपियाँ बराबरको नगद बजारमा रहेको थियो। पाकिस्तानको पेशावरमा आज एउटा निजी स्कूलको छाना खस्दा मृत्यु हुनेको संख्या 35 पुगेको छ। मृतक मध्ये 34 जना विद्यार्थी र 1 जना महिला शीर्षक रहेका छन्। सबै बाल बालिका 13 वर्ष वा सोभन्दा कम उमेरका छन्। यो दुर्घटना दीर कोलोनीय क्षेत्रमा भएको छ। घटनामा 40 भन्दा बढ़ी मानिस घाइते भएका छन्। उनीहरूको उपचारका लागि अस्पतालमा आपतकालको घोषणा गरिएको छ। राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघका सदस्य गुञ्जन शाह ठकुरीलाई सदस्य सचिव स्तरीय निर्णय मार्फत फिर्ता बोलाएको छ। राखेपले उनलाई एक असोजमा क्यान सदस्यमा मनोनित गरेर पठाएको थियो। क्यान विधान 2055 को व्यवस्था अनुसार राखेपले पदेन सदस्यमा मनोनित भएको भए पनि एक महिना नपुग्दै फिर्ता बोलाएको हो।

0: पहाड़। यो दशैं तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निःशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

एन्ट्रीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारोपछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता,
3: जहिले माछा मासु, कति खानु हो?
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
9: संविधान 2084 सालमा स्थानीय र प्रदेशको निर्वाचन गर्नुपर्छ। यी दुई तहका निर्वाचन एउटै मितिमा गर्न सकिने विकल्पबारे सरकार परामर्शमा छ। राज्यको खर्च घटाउने र निर्वाचन व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने सरकारी गृह कार्य अगाडि बढे पनि यसले निर्वाचन आयोग र सरकार सामु एउटा यस्तो संवैधानिक संकट खड़ा गरिदिएको छ जसलाई राजनीतिक दलहरूले सहजै निरूपण भने गर्न सकेका छैनन्। यो गृह कार्यको सबैभन्दा पेचिलो पाटो के हो भने आगामी 30 बैशाख 2084 स्थानीय तहको र 4 मंगिर 2084 प्रदेश सभाको पदावधि समाप्त हुँदैछ। यी दोहोरो तहका सरकारको कार्यकाल समाप्त हुने मितिबीच झण्डै 7 महिनाको ठूलो अन्तराल छ। निर्वाचन आयोगका पूर्व कार्यभाग प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्दा राज्यको 4 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च बचत हुन सक्ने गणितीय हिसाब सार्वजनिक गर्दै संसद र राजनीतिक दलहरूलाई आग्रह त गरेका छन्। तर यो खर्चको बचतको सम्भावना देखिए पनि दुवै तहको निर्वाचन एउटै मितिमा गर्न आवश्यक कानूनी व्यवस्था र जनप्रतिनिधिको कार्यकाल मिलाउने मुख्य चुनौती कायमै छ। स्थानीय तहको निर्वाचन ऐन 2073 कार्यकाल सकिनुभन्दा दोहोरो महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यस्तोमा 4 मंगिर 2084 कार्यकाल सकिने प्रदेशको चुनाव स्थानीय तहको सँगै गर्ने गरी मिति मिलाउन राजनीतिक सहमति र संविधानसँगै कानूनी स्पष्टता आवश्यक छ। यही गाँठो फुकाउन निर्वाचन आयोगले सम्बन्धित 7 ऐनलाई एकीकृत गरी तयार पारेको विधेयकको मसौदा 2080 असार 18 गते नै सरकारलाई बुझाइएको थियो। तर दलहरू भने यस विषयमा सहमत हुन सकेका छैनन्। पछिल्लो समय गत 17 असोज 2083 निर्वाचन आयोगले कान्तिपथ स्थित आफ्नै कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा र नेपाल मजदूर किसान पार्टी लगायत 24 राजनीतिक दलका प्रतिनिधिहरूलाई राखेर छलफल त गयो। तर दलहरू खर्च जोगाउने र एकैपटक चुनाव गर्ने लोकप्रिय नारामा सहमत देखिए तर आवश्यक कानूनी व्यवस्था र जनप्रतिनिधिको कार्यकाल मिलाउने जस्तो पेचिलो र वास्तविक विषयमा भने दलहरू पूर्ण रूपमा तयार भइसकेका छैनन्। अहिले सरकारका प्रतिनिधिहरू भने आवश्यकताको सिद्धान्त अन्तर्गत रहेर सहमतिमै स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्न सकिने तर्क गरिरहेका छन्। तर यो गृह कार्यले औपचारिकता पाउन भने बाँकी नै छ। 22 असोज 2083 प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले संवैधानिक संरचना र कानूनी प्रावधान अनुरूपमै निर्वाचन हुने हो, सरकारले मिति घोषणा अनुसार हामीले काम गर्ने हो, त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन भन्नुले पनि यो गृह कार्यभित्र कति ठूलो संवैधानिक अनियल लुकेको छ भन्ने कुरा स्पष्ट पार्दछ। 7 महिनाको यो कानूनी संकट समाधान नगरी गरिने चुनावको प्रचार केवल राजनीतिक दाउपेच मात्र हुने समेत विश्लेषण गरिएको छ।

यो दसैँमा पेपोका सामान किन्दा 30,200 रुपियाँ सम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख, तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुनीराज लामिछाने।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छनका साथमा ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क।
3: चौथो चौमासीको भनौँ न, गत आर्थिक वर्ष 2082-83 वैशाख जेठ अषाढको जीडीपी को कुल राष्ट्रिय उत्पादन,
2: राष्ट्रिय लेखा अनुमान,
3: समग्र अर्थतन्त्रमा त्यो त्रैमासिकमा कस्तो अवस्था रह्यो भन्ने देखाउने भयो यसले।
2: अवस्था कस्तो देखाएको छ?
3: अवस्था नर्मलै छ, अहिले सामान्य छ भन्छ। चौमासिकमा आइपुग्दाखेरि त्यति खराब छैन होइन। र अर्थतन्त्रका 18 सेक्टरहरू हुन्छन्, क्षेत्रहरू, कृषि भन्छौ अथवा खानी भन्छौ, उद्योग भन्छौ, ग्यास, इलेक्ट्रिसिटी अनि पानी, वाटर सप्लाई, सिवरेज होइन, वेस्ट म्यानेजमेन्टका कुराहरू, त्यसै गरेर निर्माण क्षेत्र, व्यापार अनि यातायात भनेर यी सबै सेक्टरहरू हुन्छन् हामीसँग, शिक्षा स्वास्थ्य सबै गरेर 18 हुन्छन्। त्यो 18 सेक्टर मध्येमा एउटा 17 सेक्टरमा चाहिँ सकारात्मक छ अर्थतन्त्र, ग्रोथ रेट चाहिँ पोजिटिभ देखिएको छ सबै अर्थतन्त्रमा। तर अलिकति विगतको आर्थिक वर्ष 81-82 चौथोको हिसाबले क्वार्टर, तेस्रो चौथो क्वार्टरलीमा हेर्ने हो भने केही इन्डिकेटरहरूमा चाहिँ सुधार पनि छ, केहीमा घटेको पनि छ। सुधार चाहिँ केमा छ भने सबभन्दा राम्रो अवस्था भनेको चाहिँ इलेक्ट्रिसिटी ग्यासले चाहिँ ग्रोथ चाहिँ डबल डिजिटमा प्राप्त गरेको छ होइन। गत वर्षको यही अवधिमा चाहिँ वैशाख जेठ अषाढको अवधिमा 12.6 थियो ग्रोथ रेट इलेक्ट्रिसिटीको, अहिले 24.36 छ अहिले होइन, डबलले बढेको छ, त्यो राम्रो छ। अर्को सकारात्मक पक्ष भनेको, सबैभन्दा राम्रो पक्ष भनेको अर्को दोस्रो पनि छ एउटा, यो चाहिँ अकोमोडेसन भन्छ, बस्ने खाने होइन, त्यसमा पनि राम्रै सुधार भएको देखिन्छ। त्यस्तै गरेर यो अर्को फाइनेन्सियल सेक्टरहरूमा चाहिँ निक्षेपहरू संक्रमण भएका, इन्सुरेन्सको एक्टिभिटिजहरू बढेको कारणले गर्दा त्यसमा पनि जीडीपीमा चाहिँ फाइनेन्सियल सेक्टरको जीडीपीमा ग्रोथ रेट पनि राम्रो छ। एउटा ग्रोथ रेट चाहिँ सबैभन्दा बढी घटेको ग्रोथ रेट चाहिँ के छ भने, गत सालको चाहिँ त्यही चौमासिक त्रैमासिकको हिसाबले प्रशासनिक तथा रक्षा क्षेत्र भन्ने छ, त्यो प्रशासनिक तथा रक्षा क्षेत्रमा चाहिँ अलिक घटेको छ। त्यो सुधार हुने भयो भने चाहिँ अझ जीडीपीमा अझ राम्रो देखिन्छ। अनि उद्योग व्यापार औद्योगिक क्षेत्रको पनि त्यति सन्तोषजनक छैन, राम्रो चाहिँ पोजिटिभ छ ग्रोथ, तर त्यति सुधार उन्मुख चाहिँ अझै हुन सकेका छैन, त्यसमा पनि सुधार हुन आवश्यक छ, त्यस्तो अवस्था छ। अब ठ्याक्कै गत चौमासीमा के थियो तेस्रो क्वार्टरलीमा को तुलना गर्यो भने चाहिँ सबै क्षेत्र पोजिटिभ देखिन्छ, एउटा क्षेत्र म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ नेगेटिभ देखिन्छ। गत यो वैशाख जेठ अषाढ भन्दा अगाडिको हिसाब हेर्दा हेर्ने हो भने चाहिँ म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ त्यति सुधार हुन सकेको अवस्था देखिँदैन। म्यानुफ्याक्चरिङ सेक्टर, प्रशासनिक क्षेत्र र कृषि क्षेत्रमा चाहिँ अलिक सुधार गर्न सक्यो भने चाहिँ राम्रो देखिन्छ। र अब अहिले चाहिँ अझै हाम्रो यो आर्थिक वर्षमा आइपुग्दा चाहिँ कन्स्ट्रक्सनको क्षेत्र र म्यानुफ्याक्चरिङको क्षेत्रमा राम्रो आयो भने चाहिँ राज्यले लिएको लक्ष्य पूरा गर्ने देखिन्छ। यसो हेर्दाखेरि
2: भनेको अघिल्ला दुई त्रैमासमा उद्योग क्षेत्रको वृद्धि दर सकारात्मक थियो, तर पछिल्ला दुई त्रैमासमा चाहिँ ऋणात्मक देखिएको छ। त्यसो भए
3: एउटा उद्योगमा हो, गत त्रैमासिकको आधारले होइन 82-83 जुन डेटा छ, यो हामीले अहिले फोर्थ क्वार्टर निकाल्यौँ नि, अहिले वैशाख जेठ अषाढको 82-83 त्योभन्दा अगाडिको क्वार्टरलीसँग तुलना गर्यो भने सबै सेक्टर पोजिटिभ छ, ग्रोथ पनि राम्रो छ। एउटा उद्योगको बाहेक, म्यानुफ्याक्चरिङ सेक्टर बाहेक सबैको ग्रोथ राम्रो छ। त्यति हुँदाहुँदै पनि गत आर्थिक वर्षको क्वार्टरलीसँग तुलना गर्यो भने चाहिँ प्रशासनिक क्षेत्र चाहिँ अलिक कमजोर देखियो। त्यति हुँदाहुँदै पनि अहिले ग्रोथ चाहिँ 4 भएको हुनाले, अहिलेको ग्रोथ 4 छ होइन, क्वार्टरलीको, गत क्वार्टरलीको चाहिँ ग्रोथ 4 भएकोले कमजोर भएन, किनभने नेसनल एन्युअल 3.885 हो नि त, एन्युअल त एन्युअल ग्रोथ रेट भन्दा अलिकति माथि छ भन्नुको अर्थ सन्तोषजनक राम्रै अवस्था मान्न सकिन्छ।
2: अर्थतन्त्रका धेरै क्षेत्रको वृद्धि दर सकारात्मक देखाए पनि उद्योग, सरकारी खर्च लगायतका क्षेत्रको अवस्था चाहिँ नाजुक थियो।
3: हजुर, अलिक कमजोर छ।
2: यो कमजोर हुनुको कारण पनि यहाँले खुलाउनु भएको छ।
3: हजुर,
2: के छ कारण चाहिँ खासमा?
3: अब उद्योग क्षेत्रको कमजोर त उत्पादन गर्नुपर्ने हो होइन, मार्केटमा पैसा गए पनि निर्माण क्षेत्रमा खर्च नभएको कारणले गर्दा धेरै उत्पादनहरू चाहिँ बढ्न सकेन होइन। उत्पादन चाहिँ उद्योगले गर्नुपर्ने जति उत्पादन थियो त्यो उत्पादनहरू चाहिँ बाहिर खपत नभएको हिसाबले त्यो आफैमा कमजोर हुन्छ नै होइन। अनि मूल्य वृद्धिको कारणले अलिकति केही पनि हुन सक्ला थियो उद्योग क्षेत्रमा। र प्रशासनिकमा गत क्वार्टरलीको आधारले नेगेटिभ छ, पहिलाको गत आर्थिक वर्षको क्वार्टरलीमा भन्दा अहिले खर्च कम भयो भन्ने हो। यही वर्षको चाहिँ 82-83 क्वार्टरली बीचको तुलना गर्दा त कम खर्च त भएको छैन। अब हामीले चाहिँ प्रशासनिक र रक्षामा सरकारी खर्च चाहिँ अलिक बढाउनु पर्छ र म्यानुफ्याक्चरिङमा बढ्नको लागि चाहिँ कन्स्ट्रक्सन क्षेत्र अलिकति सुधार अझै अलिकति गर्न सक्यो भने कन्स्ट्रक्सन क्षेत्रमा त्यसले चाहिँ ओभरअलमा राम्रो दिन्छ होइन। जस्तै क्वार्टरलीको तुलना गर्ने भने कन्स्ट्रक्सन क्षेत्रमा चाहिँ गत क्वार्टरलीको भन्दा अलिक घटेको छ क्या। अनि कन्स्ट्रक्सन क्षेत्र घट्ने बित्तिकै उद्योग क्षेत्र चाहिँ घट्छ स्वाभाविक रूपमा होइन। अनि त्यसले गर्दा कन्स्ट्रक्सन क्षेत्रलाई अलिकति बढाउन सक्यो भने चाहिँ अझ त्यो उद्योग क्षेत्र पनि बढ्छ र सरकारी खर्च पनि कन्स्ट्रक्सन बढ्ने बित्तिकै सरकारी खर्च पनि बढ्छ यता होइन। त्यसले गर्दा दुवैतिर हान्ने भएको कारणले गर्दा कन्स्ट्रक्सन क्षेत्र उद्योग क्षेत्रमा अलिक मिहिनेत गर्यो भने अरू खर्चहरू पनि आउँछन्, प्रशासनिक खर्चहरू पनि बढ्छ भन्ने हो।
2: अर्थतन्त्रमा यो तथ्याङ्कले कस्तो कतातिर जाँदैछ भन्ने देखाउँछ, के आत्तिनु पर्ने अथवा चाहिँ केही त्यस्तो भइहाल्ने अवस्था त देखिँदैन नि?
3: आत्तिनु पर्ने त देखाएन किनभने अहिलेसम्म नेगेटिभमा हामी गएकै छैनौँ होइन। 4 एभरेज 4 सरकारले लिएको छ 7 पुर्याउने भन्ने लक्ष्य 5 होइन। अब सरकारले लिएको लक्ष्यमा 4 देखियो भनेपछि अब हामी यो 12 जुन काम गर्दैछौँ अलिकति पेन्डामिकले हामीलाई केही असर गर्छ भन्ने छ होइन। र यो 4 हामीले 7 पुर्याउनलाई त धेरै टाढा त छैन किनभने हामीसँग अवसरै अवसर छन्। जस्तै अब अहिले पेन्डामिकले गर्दा हामीलाई अवसर भन्दा पनि हामीलाई अलि अप्ठ्यारो पर्यो, सबै क्षय भएको छ, लस एन्ड ड्यामेज धेरै भएको छ नि होइन। तर 2 भएको लस एन्ड ड्यामेजलाई अब हामी 10 महिनामा पूर्ति गर्ने सम्भावना त धेरै छ नि त। हामीले खर्चहरू बढाउने, कन्स्ट्रक्सन क्षेत्र बढाउने हुने बित्तिकै यो 4 भएको जीडिपीको ग्रोथ रेट हामी 7 त लक्ष्य सजिलै पुग्छौँ, तर अब हामीले यो 10 चाहिँ अलिक राम्रोसँगले काम गर्नुपर्छ भन्ने किसिमको चाहिँ लक्ष्य यसले देखाउँछ। यसले
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
2: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।
4: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: आले डेन्टल 4 विदपुर कपिल वस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31। सम्पर्क नम्बर 076-59-0404 र 98-4-47-92-235।
7: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
8: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
7: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
9: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
10: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
7: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
9: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
7: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भार्गनका एक बैरिया कपिल वस्तु।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813517417।
7: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
11: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
7: हो नि, खेल्ने हो, जित्ने हो।
12: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
7: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
11: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल्स प्राली बारगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
7: सम्पर्क नम्बर 9857502443, 9013154417 र 9013154423।
13: बड़ा निक लागे सखी अजोरिया में गाँव, बड़ा

0: विदेश मन्त्रीसँग भेट के कुरा भयो?
1: प्रशासन सुरक्षा शान्ति सुरक्षा बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो।
0: नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
2: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने भनिरहेको थियो, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि सबै यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको किएवको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। किएव र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसायासको भन्छन्, हामीसँग पानी छैन, बिजुली छैन। किएवमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेप्यास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। किएवले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हीके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेप्यास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा भन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाई छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
1: विशेष गरी अब उहाँहरूको आफ्नो केन्द्रीय प्रशासन सुरक्षा शान्ति सुरक्षा बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरूको चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिले काहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्। त्यसबारेमा हामी चनाएको हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यसबारेमा हामी चनाएको हुनुपर्छ। त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
4: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई जग्गा त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकार प्रतिको उनीहरूको बुझाई, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
1: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
4: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
1: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौ। उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सकिन्छ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा एक चौथाई मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
5: पछिल्लो अपडेटहरू हेर्दाखेरि त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठूलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई र छुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिकमा संलग्न थियो भन्यो करिब 200 करोड़ घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्यान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
6: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
5: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
6: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
5: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए। आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
6: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
5: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ अलिक दुई तीनवटा एपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठूलो आयो र तेस्रो बाढी यो करिब करिब एक एक घण्टाको अन्तरालमा तीनवटा बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
6: बाढीको भावको तीव्रता चाहिँ भोटेपछि भन्दा कति कम थियो?
5: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेपछि तर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरद मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
7: समग्रमा नर्मल जस्तै देखिएको छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी चाहिँ देखिया।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
7: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्दर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
7: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिया।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
7: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समय बस्दैन होइन।
0: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियेभ र खार्की क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टार लिंकको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हौस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
8: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला रातिको 9 बज्यो।
10: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: आले डेन्टल 4 नम्बर कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-04 र 98-4-47-92-235।
10: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
12: लक्ष्मण घाट बोलबम धाम विकास समिति, लक्ष्मण घाट कपिलवस्तु, अध्यक्ष रणबहादुर काउचा, सम्पर्क नम्बर 98-634-33-03।
13: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
14: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
13: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
15: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
16: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
13: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
15: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
13: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिलवस्तु।
16: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
10: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवा सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
11: नेपाल दर्शन समाज कपिल वस्तु एवं सम्पूर्ण परिवार अध्यक्ष सुनिता सेन, सम्पर्क 98570 39355।
12: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: बाणगंगा टूर एन्ड ट्राभल्स, कार नम्बर जितपुर कपिल वस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98570 38888।

0: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 9857050243, 9813154417 र 9813154423।
4: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समय नै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु। मोबाइल 9867-47-24-55 मा सम्पर्क राख्न सक्नुहुनेछ।
5: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
6: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
7: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
6: सकिनै लाग्यो आमा लिपपोत गरेर।
7: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
6: हुन्छ आमा।
8: ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
6: हो,
8: पुरिदिनु पर्यो।
6: अय्या आमा, लौ न मलाई सर्पले पो टोक्यो।
7: लौ न, खै खै कहाँ टोक्यो छोरी? को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
9: के भयो काकी?
7: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
9: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
7: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
9: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
7: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
9: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
7: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
9: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
7: बुझे बाबु।
9: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
7: हुन्छ हुन्छ बाबु।
9: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल, वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
7: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
9: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
7: ए हस् हस् बाबु।
10: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ। वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौं।
11: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
10: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रांका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
13: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
14: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
15: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल बाढगंगा 2 पिपरा कपिल वस्तु।
16: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
15: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा 2 पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 98575 256 र 98075 18346।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंग नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहबा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहबा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9847072790।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला,
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। सारे तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857151713, सञ्चालक गिरिराज गणेश।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिल वस्तु,
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569, अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403।
5: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस्।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।

0: कपिल वस्तु
1: तपाईको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बारगंगा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
0: सम्पर्क नम्बर 076550111 98570131363 र 98019443064

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड, चप्पर गाउँ कपिल वस्तु, अध्यक्ष शालिग्राम पौडेल। विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्टको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बारगंगा 11 बरुवा कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 9554530015 र 9557075757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रङ, तपाईँको खुसी।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
1: सुपा देउराली, माता मन्दिर संरक्षण समिति, टिपरा, अध्यक्ष ओम बहादुर नेउपाने। सम्पर्क नम्बर 9843327451।

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ। अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: अथ द्वितीयोऽध्याय विनियोग। ओम मध्यम चरित्रस्य विष्णु ऋषि महालक्ष्मीर्देवता उष्णिच्छन्दः शाकम्भरी शक्तिः दुर्गाबीजम् वायुस्तत्त्वम् यजुर्वेदः स्वरूपम् श्रीमहालक्ष्मी प्रीत्यर्थम् मध्यम चरित्र जपे विनियोगः। ध्यानम्। ॐ अक्षस्रग् परशुं गदेशुकुलिशम् पद्मं धनुषकुण्डिकाम् दण्डं शक्तिमसिं च चर्म जलजम् घण्टां सुराभाजनम्

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी भिजन कलेज गंगौलिया कपिल वस्तु अध्यक्ष सरोज खनाल, क्याम्पस प्रमुख सुन्दर पाण्डे, सम्पर्क 98570 50 350।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई कपिल वस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635025002।

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम करूणा सद्भाव सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख शान्ति समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
1: सुपा देउराली माता मन्दिर संरक्षण समिति परा अध्यक्ष ओम बहादुर ने उपाने सम्पर्क नम्बर 9847727451।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: सिद्धार्थ सामाजिक विकास केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु अध्यक्ष त्रिलोचन घिमिरे सम्पर्क 9847740930।
0: बडा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी भिजन कलेज गंगौलिया कपिल वस्तु अध्यक्ष सरोज खनाल क्याम्पस प्रमुख सुन्दर पाण्डे सम्पर्क 9575705300।

0: आज विक्रम सम्वत 2083 साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी बडा दशैंको छैटौं दिन 16 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाडपर्वको मुखमा महँगीको मार, गगनको अग्नि परीक्षा शुरू। सांसद सुनारमाथि छानबिन थालियो। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू हरित यूरिया मल कारखाना स्थापनाको तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्टमा छापिएको दूध बेचेकै आमदानी 3 करोड़ शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड़ भन्दा बढ़ी आमदानी गरेका छन्। हामीले गाउँघरमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमल प्रसाद तिमी सेनाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं। तिमी सेनाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभामा तिमिल सेनालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सेना सहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री सदस्यको बचत वृद्धि किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा।

0: मेरो बाबा देखि गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी
1: कति खानु, त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
2: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
1: हामीले राजा च्याउ त्यसै भनेको हो र।
3: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

पहाड़। यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिव क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

0: पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिमालय टाइम्समा सुकुम्बासीलाई जग्गा वितरणमा सहज बनाइदै शीर्षकमा खबर छापिएको छ। सरकारले सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया सहज बनाउने र भूमि प्रशासनलाई स्थानीय तहबाटै प्रभावकारी बनाउने कानूनी प्रबन्ध गरेको छ। भूमि ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने बाटो खुलेको छ भने जग्गाको रजिस्ट्रेशन, नामसारी, दाखिल, खारेज तथा रोकका फुकुवा जस्ता कामहरू अब स्थानीय तहबाटै संचालन हुने भएका छन्। दशकौंदेखि थातिरहेको भूमिहीन सुकुम्बासी तथा व्यवस्थित अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरणको प्रक्रियामा सहजता ल्याउन मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी, गरीबी निवारण तथा संघीय मामिला मन्त्रालयले 2.5 लाख भन्दा बढ़ी सुकुम्बासीलाई जग्गा दिने बाटो खुल्ला भएको जनाएको छ। यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ। 2066 माघ 28 अगावैदेखि श्रेष्ठतामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
3: आजको अन्नपूर्णकोष दैनिकमा गगनको अग्नि परीक्षा, भाषणबाट परिणामतिर, विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, हस्तान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको शुरूआत हो। अब नेपाली कांग्रेस सामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अभिहार बदलिनु र राजनैतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्वप्रतिको आशा तब मात्र समर्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनैतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रैबाट शुरू हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा, जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। कांग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्रप्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। कांग्रेसका लागि सबैभन्दा ठूलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुन सक्छ। नेपाली कांग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यासप्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन। लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण प्रश्न दैनिकमा मुख्य समाचार छापिएको छ।
2: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं विदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग सम्वाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अगाडि बढ़ाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वड़ा, पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढ़ाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग सम्वाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहिबारदेखि शुरू भएको छ। छानबिनलाई अझ प्रभावकारी बनाउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि रासोपाले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकतामा छ सदस्यीय छानबिन समिति गरिएको हो। समितिका सदस्यहरूमा कार्की, सुशीला सिमखडा, उपेन्द्र नन्दन तिमिलसेना, सन्तोष आचार्य र सन्तोष विसुङके रहेका छन्।
2: विगतमा बडा दशैंको घटना

0: सुशीला सिमखडा उपेन्द्र नन्दन तिमिल सिन्हा सन्तोष आचार्य र सन्तोष विसुङके रहेका छन्।
1: बड़ा दशैंको घर उपत्यका लगायत थेग्नै नसक्ने अवस्था सिर्जना भएको छ। यसले गर्दा यस पटक आम उपभोक्ताको दशैं सहित चाडपर्व महँगीको चपेटामा नराम्ररी पिल्सिएको छ। दशैं भन्ने बित्तिकै मिठो मसिनो खाने, विशेष गरी मासुका परिकारहरूमा रमाउने चाडका रूपमा लिइन्छ। तर यस वर्ष उपत्यकामा खाद्यान्न, लत्ता कपड़ा, खसी बोका र च्याङ्राको अभाव र महँगीले दशैंको भान्सा महँगो र खल्लो हुने देखिएको छ। चाडपर्वको मुखमा महँगीको मार, उपभोक्तालाई खर्च धान्नै मुश्किल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: आजको आर्थिक अभियानमा वार्षिक 5 लाख टन क्षमताको हरित यूरिया कारखाना स्थापनाको तयारी शीर्षकमा मुख्य खबर छापिएको छ। सरकारले वार्षिक 5 लाख मेट्रिक टन क्षमताको हरित यूरिया प्लान्ट स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा सहितको प्रस्तावमा गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त उपक्रम अर्थात ज्वाइन्ट भेन्चर तथा धेरै कम्पनीहरू सम्मिलित समूह कन्सोर्डियमबाट अवधारणा र कार्यान्वयनको ढाँचा वा मोडालिटी सहितको विस्तृत प्रस्ताव आह्वान गरेको हो।